0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खानचोक, गोर्खा।

0: लस हे मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे रखोरमा नगफारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी डिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहिने रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 6 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: 10 दिनपछि हट्यो सदनको अवरोध। लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त। अझै हेरफेरको तयारी। नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़्यो सुनवाई।
2: एमसीसी नेपालले थाल्यो रातो माटी र नयाँ दमौली सब स्टेशनको काम। दुवैबाट श्रीलंका पुर्याइएका 34 नेपाली हिरासतमा सदस्यता अध्यावधिक नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध गरिने।
3: प्युठानको झिमरुक मा हरित हाइड्रोजन उत्पादन। फ्लाई दुबईले असोजबाट पोखरा विमानस्थलमा सीधा उडान भर्ने। सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल।
2: अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण शुरू। रूसलाई सहयोग गरेको भन्दै युएमाथि चीनको कड़ा चेतावनी। 2 हप्तामा इरान र पाकिस्तानबाट 85,000 भन्दा बढ़ी अफगानी नागरिक स्वदेश फिर्ता।
3: र आजबाट विश्वकप शुरू। उद्घाटन खेलमा दक्षिण अफ्रिका अनि आयोजक मेक्सिको खेल्ने। कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी T20 आई अलराउण्डर वरियतामा 4थो स्थानमा। महिला टोलीको वरियतामा 1 स्थान खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा 10 दिनपछि सदनको अवरोध खुलेको प्रसंग।
2: प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सदनमा जारी गतिरोध 10 दिनपछि हटेको छ। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नु पर्ने अडानबाट विपक्षी दलहरू पछाडि हट्दै हिजोदेखि अवरोध हटाइएको हो। विरोधको शैली फेर्दै विपक्षी दलहरू आगामी वर्ष 2083-84 राजस्व र व्ययको अनुमानित बजेटमाथिको छलफलमा सहभागी भएका छन्। प्रमुख प्रतिपक्षी कांग्रेस विरोधको शैली फेर्न तयार भएपछि अन्य विपक्षी पनि मान्न बाध्य भएका हुन्। प्रधानमन्त्री शाहले गत 17 जेठमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको छ भनेर विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत भन्दै विपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र रापरपाले प्रधानमन्त्री सदनमा आएर सच्याउनु पर्ने र जनतासँग माफी माग्नु पर्ने अडान राख्दै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै आएका थिए। यसैबीच राष्ट्रपा सभापति रवि लामिछानेले संसदको अवरोध खुलाउन पहल कदमी लिनुभएको थियो। 25 जेठ बिहान 11 बजे तोकिएको प्रतिनिधि सभा बैठकको पूर्व सन्ध्यामा लामिछानेले सर्वदलीय बैठक बोलाएर गतिरोध हटाउन पहल थाल्नु भएको हो। राष्ट्रपा मुख्य सचेतक कविन्द्र बुर्लाको टीका अनुसार बैठकमा लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा परराष्ट्र मन्त्री सुशील खनालले जवाब दिने र त्यसपछि चित्त नबुझे आफूले स्पष्ट पार्ने विकल्प अघि सार्नु भएको थियो। तर विपक्षीले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै सच्याउनु पर्ने अडान अघि सारेका थिए। कुरा नमिलेपछि 25 गतेको बैठक पनि स्थगित भएको थियो। यसैबीच परराष्ट्र मन्त्री सुशील खनालले 17 जेठमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको सम्बन्धी स्पष्टीकरण दिनुभएको छ। प्रधानमन्त्रीले नेकप नेपालको सीमाका विषयमा उल्लेख गर्दै द्विपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएको र यो क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको पनि मन्त्री खनालले बताउनुभयो। प्रधानमन्त्रीको धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी पनि उपलब्ध गराइसकेको उहाँले उल्लेख गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले 20 वैशाखमा स्पष्ट पारिसकेको समेत मन्त्री खनालले बताउनुभयो।
5: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। सीमा सम्बन्धी नेपाल इण्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
2: यसैबीच प्रमुख प्रतिपक्षीय कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै सत्तारूढ़ रासुपामाथि पनि प्रश्न उठाउनु भएको थियो। प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्ति सामु सत्तारूढ़ सांसदहरू लास र दास बनेको आश्रयमा टिप्पणी समेत गर्नुभयो। विपक्षी दलका नेता आङदिम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँले पनि मिचे हामीले पनि मिचे हिसाब बराबर यही भन्न खोजेको हो भनी प्रश्न गर्नुभएको थियो।
3: अब कृषिको प्रसंग। चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोग देखिएपछि किसानहरू चिन्तामा छन्। चितौन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितौनको पूर्वी क्षेत्रमा

0: र हावामा पानीको मात्रा बढी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौँ, पानीको आर्द्रता। त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ, अर्थात् लाग्ने गर्छ। 1-2 दिनमै बाली नै सखा, 1 हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखा पारिदिन्छन्। यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो। र जुन ठाउँमा यो ब्लास्ट लागिसकेको छ त्यो पूर्ण रूपमा सुकिसकेको छ बोट भने त्यसलाई केही गर्न सकिन्न। तर थुप्रै ठाउँमा यस्ता खेतहरू भेटाए जहाँ चाहिँ धान फुलिरहेको अवस्था छ, धानमा हेडिङ भइरहेको छ, अनि यस्तो कन्डिसनमा चाहिँ हिनोस्तान अथवा इडिनेफोफोस्फस जस्ता विषादीहरू 2 ml प्रति लिटर पानीमा मिलाएर कम्तीमा 2 चोटि हप्तामा 7 दिनको फरकमा छर्यो भने जुन ब्लास्टको संक्रमण भइरहेको खेत छन्, बाँचेको खेत छन्, तिनीहरूबाट ब्लास्टबाट जोगाउन सकिन्छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएको जानकारी दिएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डा प्रकाश राज विष्टले सीआईएनसँग बताउनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 को संख्या रहेकाले बाँकी 16 लाख भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।
2: किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनले परिचय पत्र जारी गरिन्छ, परिचय पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो त्यसलाई आबद्ध गरिन्छ नि, त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएको जब त्यो लिङ्क गर्ने पनि हो कि यसको उद्देश्य।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिनावारी सुक्ने अवस्थामा देखिन सक्ने तनाव र उपचार,
4: खाने औषधिहरू हुन्छ त्यसले दिँदाखेरि पनि धेरै नै राम्रो गरिरहेको हुन्छ। खालि उसलाई पसिनाको लागि मात्रै होइन कि उसको मुटुहरूलाई बलियो बनाउने, उसको हड्डीहरूलाई बलियो बनाउने त्योहरू हुन्छ।
1: लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त, अझै हेरफेरको तयारी। नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़यो सुनवाई। एमसीसी नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम, लगायतका खबरहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा पोखरा विमानस्थलले बल्ल पायो

0: बिजनेस फ्लाइट दुबईले सात असोजबाट व्यावसायिक उड़ान भर्ने शीर्षकमा खबर प्रकाशित छ। फ्लाइट दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी सात असोजबाट दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उड़ान भर्ने भएको छ। शुरूमा एक महिनाका लागि पोखरा दुबई र दुबई पोखरा उड़ान भर्ने गरी कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ। त्यस्तै भित्रपृष्ठमा सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल शीर्षकमा खबर छ। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य सम्बन्धी सूचना तथा परामर्श प्रवाह गर्ने चिकित्सकमाथि कड़ाई गर्ने भएको छ। काउन्सिलले सामाजिक सञ्जाल तथा विद्युतीय संचार माध्यमको प्रयोग सम्बन्धी आठ बुधे आचार संहिता जारी गर्दै चिकित्सकको गतिविधि नियमन गर्न लागेको हो। पहिलो पृष्ठमा लुम्बिनीमा सत्ता अस्थिरता, साढे तीन वर्षमा चार मुख्यमन्त्री सहित पचास मन्त्री बने, अझै हेरफेरको तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सभाको साढे तीन वर्षको अवधिमा चार मुख्यमन्त्री सहित पचासजनाले मन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री चेतन नारायण आचार्यले गएको सोमबार मात्रै एमाले र जसपाका पाँच मन्त्री फेरबदल गर्नुभयो भने एक असारमा प्रदेशको बजेट आएपछि कांग्रेसका मन्त्री पनि हेरफेर गर्ने र अरूलाई पालो दिने तयारी गरिएको छ। पटक पटक मन्त्री परिषद विस्तार र पुनर्गठन हुँदा केही सांसद चार पटकसम्म मन्त्री बन्नुभएको छ भने केहीले दोस्रो र तेस्रो पटक अवसर प्राप्त गर्नुभएको छ। त्यस्तै नक्कली भूटानी शरणार्थी प्रकरण तीन वर्षपछि सुनाई शुरू, थप उच्च पदस्थमाथि भएन अनुसन्धान शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। उच्च पदस्थ व्यक्तिहरू समेत मुछिएको बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरणको तीन वर्षपछि जिल्ला अदालत काठमाण्डुमा सुनाई शुरू भएको छ। हिजो न्यायाधीश तीस बहादुर खटकाको इजलासमा मुद्दाको प्रारम्भिक सुनाई शुरू भएको हो। त्यस्तै सदस्यता अध्यावधि गर्नेलाई कांग्रेस महाधिवेशन नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध शीर्षकमा अर्को खबर छ। कांग्रेसको संस्थापन पक्षले सदस्यता अध्यावधि नगर्नेलाई पन्ध्रौं महाधिवेशनमा सहभागी नगराउने निषेधको नीति लिए पनि टसमस नदेखेको इतरपक्षी निर्णायक संवादबाट समाधान खोज्न लसक देखिएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले पार्टीको केन्द्रीय समितिदेखि वड़ा तहसम्मका सबै तहका पदाधिकारी तथा जनप्रतिनिधिलाई सदस्यता अध्यावधि गर्न हिजोसम्म अन्तिम समय दिएको थियो। परिपत्र मार्फत जारी गरिएको समय सीमाभित्र सदस्यता अध्यावधि नगर्नेले महाधिवेशनमा भाग लिन नपाउने जनाउँदै आइएको छ। समितिका संयोजक समेत रहनुभएका महामन्त्री पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताका समूहमा रहेका पार्टीका वरिष्ठ नेताहरूलाई समेत सदस्यता अध्यावधि बारे बारम्बार आग्रह गरिरहेका कारण पनि समय सीमा थपिने सम्भावना नरहेको समेत नेताहरूले बताउँदै आएका छन्।
1: नेताहरूबीच अविश्वास बढ़दा कांग्रेस एकता टाढ़िँदै शीर्षकमा कान्तिपुर दैनिकको भित्रीपन्नामा कुलचन्द्र न्यौपानेले लेख्नु भएको पनि खबर छ। जेठ मसान्तभित्र एकता नभए वैकल्पिक बाटो रोज्ने इतर पक्षको चेतावनी छ। मधेस र कोशीमा प्रदेश स्तरीय भेला गर्न लागि पनि उल्लेख गरिएको छ। दुबईबाट श्रीलंका पुर्याइएका 34 नेपाली पुगे हिरासतमा शीर्षकमा सजना बरालले लेख्नु भएको छ। साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक तुनामा परेका छन्। उनीहरूलाई गल बोस र मातारास्थित जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार कम्बोडिया म्यानमार जस्ता देशमा कड़ाई र धरपकड बढ़ेसँगै स्क्याम सेन्टर चलाएर संगठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातिर सरेको छ। विभिन्न देशका स्क्याम सेन्टरमा ठूलो संख्यामा नेपाली समेत फस्दै आएकामा गत महिना श्रीलंका प्रहरीले गल र मातरा जिल्लामा छापा मार्दा 29 नेपाली सहित 192 भारतीय पक्राउ परेका थिए। काठमाडौँमा मेट्रो निर्माणलाई बल्ल तात्यो सरकार शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्न एक असारसम्म समय राखेर एक जेठमा सूचना आह्वान गरिसकेको छ। पूर्वाधार विज्ञ सूर्यराज आचार्यले मेट्रो रेल चलाउन पहिला गुरूयोजना बनाएर त्यस अनुसार रूट बनाई कहाँ कहाँ रेलको लाइन जोड्ने हो पहिचान नगरी त्यसमा पैसा खर्च गर्नु वाञ्छनीय हुँदैन भन्नुभएको छ। एमसीए नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम शीर्षकमा अर्को खबर छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण शुरू गरेको छ। नुवाकोटको रातमाटेमा सब स्टेशन निर्माणको शिलान्यास गरिएको उल्लेख गरिएको छ। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा सांस्कृतिक सम्पदा हराउँदै मौलिकता शीर्षकमा सुरेन्द्र काफले र नितु घलेले लेख्नु भएको छ। त्यसै गरी अर्को खबर छ भित्रिँदै मनसून शीर्षकमा नितु घलेले लेख्नु भएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून केही दिनमा नेपाल भित्रिने अनुमान गरेको छ। मनसून भित्रिएन भने प्रणाली अलिपछि धकिने विभागको भनाइ छ। नेपालमा सामान्यतः जुन 13 मनसून भित्रने गरेको छ। पत्रकार आन्दोलनलाई नागरिक तहमा लैजाने गृह कार्य शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा भन्सार दर हेरफेरमा आएका समाचार भ्रामक रहेको बारेमा अर्थमन्त्रीको दावी सम्बन्धी खबर छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको दावी गर्नुभयो। अर्थ समितिको हिजोको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवादको विषय बनाइएको उल्लेख गर्नुभयो। गोर्खापत्र दैनिकमा बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ़्यो जोखिम शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूलो फर्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको उल्लेख गरिएको छ। झिमरुकमा गरियो हरित हाइड्रोजन उत्पादन शीर्षकमा बिजुवार प्युठानबाट लेखिएको खबर पनि छापिएको छ। प्युठानको झिमरुक जलविद्युत केन्द्र परिसरमा हरित हाइड्रोजन उत्पादन शुरू गरिएको हो। बुटवल पावर कम्पनी लिमिटेडले मान्डवी गाउँपालिका 3 दारिम चौर स्थित 12 मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन प्लान्ट स्थापना गरी उत्पादन थालेको कम्पनीका संचालक सदस्य प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। सरकारी वेबसाइट पहुँच मैत्री शीर्षकमा भित्रीपन्नामा छापिएको खबर छ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण समावेश गरिएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुँदा नम्बर 30 सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने विषय उल्लेख गरिएको थियो। प्रदेश र पालिकामा उपनिर्वाचन नहुने शीर्षकमा छापिएको खबर नागरिक दैनिकमा रहेको छ भने अर्को खबर पनि छापिएको छ। कूटनीतिबाटै सीमा विवाद समाधान शीर्षकमा बागमती प्रदेशका 5, मधेशका 4, लुम्बिनीका 3 र सुदूरपश्चिमका प्रदेशमा 1 थिए। सोही निर्वाचनमा उम्मेद्वार बन्न जनप्रतिनिधिहरूले राजीनामा दिँदा देशभरका 14 स्थानीय तह नेतृत्वविहीन अवस्थामा रहेको पनि उल्लेख गरिएको छ। हिमालको काखमा राष्ट्रिय समृद्धितर्फ शीर्षकमा नवीन लामिछानेले मनाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलो पटक 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर कर्णाली करिडोर पहिरोले अवरूद्ध भएको बारेमा पनि नागरिक दैनिकै भित्रीपन्नामा खबर छापिएको छ।
0: ताजा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण शुरू गरेको छ जसले गर्दा मध्य पूर्वमा पुनः थप तनाव बढ़ेको छ। हर्मुज नाकामा रहेका जहाजहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्य गर्न आवश्यक सम्झौतामा ढिलाई गरेको भन्दै उसलाई कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिनुभएको थियो। अमेरिकी सेनाको सेन्टर कमाण्डले आत्मरक्षाका लागि इरान विरूद्ध नयाँ हवाई आक्रमण शुरू गरेको समेत बताएको छ। युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोपमा चिनिया कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिएको युरोपेली संघलाई चीनले कड़ा चेतावनी दिएको छ। बेजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाई आवश्यक कदम चालेर राष्ट्रिय हित र अधिकारको रक्षा गर्ने समेत उल्लेख गरेको हो र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार मे 24 जून 6 समय अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट 85,420 जना अफगानी स्वदेश फर्किएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। रिपोर्टका अनुसार यस अवधिमा करिब 44,596 जना इरानबाट अफगानिस्तान प्रवेश गरेका थिए भने अन्य 40,824 जना अफगान पाकिस्तानबाट फर्किएको बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी टी20 आई अलराउण्डर वरियतामा 4 स्थानमा उक्लिनु भएको छ। आईसीसीले अपडेट राखी अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5 स्थानमा उक्लाउनु भएको हो। रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट 256 पुगेको छ। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी20 आई वरियतामा 1 स्थान खस्किएको छ। महिला टोली 1 स्थान तल झरेर 23 स्थानमा पुगेको हो। नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन। गत साता एसियन गेम्समा छनौट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। डीएभी स्कूलले लगातार दोस्रो पटक एसियन ई लर्निङ जय कुमारनाथ शाह स्मृति इन्टर स्कूल 16 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कूललाई डीएलएस पद्धतिमा 7 विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो। र फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आजबाट शुरू हुँदैछ। 48 राष्ट्रको सहभागिता 104 खेल 16 शहरका मैदान र तीन देशमा हुने भव्य उद्घाटन समारोहसँगै यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य विश्वकप बन्दैछ। साथै मेस्सी रोनाल्डो एम्बापे र नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा पनि गरिएको छ। 19 जुलाईमा न्यूयोर्कमा समापन हुने विश्वकपको शुरूआत तीनवटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित हुँदैछ। मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। 23 संस्करणको यो उद्घाटन खेल नेपाली समयअनुसार मध्यराति हुनेछ। विश्वकपमा पहिलो पटक 48 राष्ट्रले सहभागिता जनाउँदैछन्।
0: महिनावारी सुक्ने लक्षण र अप्नाउनु पर्ने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: साझा खबरमा अब महिनावारी सुक्ने अवस्था र ध्यान दिनुपर्ने कुरा। महिनावारी रोकिने अवस्था आउँदा महिलाहरूमा मानसिक तथा शारीरिक समस्या वा अप्ठ्यारो अवस्था आउन सक्छ। यस्तो अवस्थामा के कुरामा ध्यान दिने प्रसूति रोग विशेषज्ञ डाक्टर निभा लाकोल ओझासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: महिनावारी सुक्ने उमेर सबैको एउटै हुँदैन, होइन? जेनेटिकली पनि अब जस्तो आफ्नो दिदी बहिनीहरू आमाको महिनावारी चाँडै सुकेको छ, हेरिडिटरी भन्यो भने उसको पनि चाँडै सुक्ने हुन्छ। त्यही कारणले गर्दाखेरि अवेरनेसको कुरा गरेको कारण त्यही नै हो कि अब सामाजिक सञ्जालमा पनि अब यसको हामीले जुन कुरा हामी अहिले नै जुन कुरा गरिरहेको छौँ नि,
5: भनेपछि आमाको कुन बेलामा चाहिँ महिनावारी
4: थियो त्यसले पनि निराकरण गर्छ कि। कसैको अब 45 वर्षमा सुक्ने हो, 50 वर्षमा, कसैको 52-53 वर्षसम्म पनि भइरहेको छ भने त्यसले पनि एउटा चाहिँ यति बेला हुन सक्छ। र सबैलाई चाहिँ यो जुन समस्या यही उमेरमा यति नै अगाडि हुन्छ भन्ने ठ्याक्कै हुँदैन, कसैलाई बढी कसैलाई कम, सिभियरिटी माथि तल त्यो चाहिँ हुन सक्छ।
5: यसको उपचार नै गर्नुपर्ने स्थिति आउँछ अथवा होइन, हामीले सामान्य आफ्नै व्यवहारमा चाहिँ सुधार गरेर मात्रै हुने हो कि उपचारै गर्नुपर्ने स्थिति पनि आउँछ यसमा?
4: यो समस्यालाई मात्रै होइन कि जुनसुकै समस्यामा पनि यसको चाहिँ इम्पोर्टेन्स हुन्छ। तर कुनै महिलाहरूलाई यसले गर्दाखेरि साँच्चै धेरै नै समस्या भइरहेको छ भने उसलाई कहिले कहिले चाहिँ हामीले उपचारहरू पनि गर्नुपर्ने हुन्छ।
5: अस्पताल आउनु पर्यो,
4: अस्पतालमा अथवा डाक्टर कहाँ भेटेर साधारण ठिकको मात्रै उपचारले पनि धेरै नै फाइदाहरू हुने हुन्छ। अब जस्तो भनौँ, कसैलाई यो पसिना आउने समस्या छ, एकदमै गाह्रो छ, खालि उसलाई खानपिनले मात्रै ठिक त हुँदैन नि सबैलाई भन्ने छैन भने यसको उपचारको लागि औषधिहरू छ जसलाई चाहिँ हामी हर्मोन, किनभने हर्मोनको गडबडीले भइरहेको छ नि त, होइन? त्यसै कारणले गर्दा हर्मोन रिप्लेसमेन्ट थेरापी भनेर खाने औषधिहरू हुन्छ, त्यसले दिँदाखेरि पनि धेरै नै राम्रो गरिरहेको हुन्छ। खालि उसलाई पसिनाको लागि मात्रै होइन कि उसको मुटुहरूलाई बलियो बनाउने, उसको हड्डीहरूलाई बलियो बनाउने त्योहरू हुन्छ। अब जस्तो उसलाई यौनको जुन अघि हामीले कुरा गर्यौं, सम्बन्ध गर्दाखेरि दुख्ने, अप्ठ्यारो हुने अथवा पिसाब फेर्दाखेरि गाह्रो हुने छ भने त्यस्तै हर्मोनहरू भएको क्रिमहरू पाइन्छ। कोही कोही महिलाहरूले त अब त्यो ट्रिटमेन्ट दिएपछि ओहो यसको उपचार त यस्तो रहेछ, मैले त यो पहिले थाहा पाएको भए मैले त यति सधैँ पर्दैन
5: पर्छ भन्ने
4: पर्ने होइन भनेर कतिजना महिलाहरू त छक्कै पर्छन् कि। उहाँहरूले अब त्यो उपचारको छ, उपचारको पहुँचमा बस्नुपर्छ भन्ने थाहा नभएर होला नि त, होइन?
5: यो चाहिँ समस्या हो भनेर थाहा नभएर पनि
4: कसैलाई एउटै चिजले केही समस्या भएको छैन, होइन? उहाँलाई साँच्चैकै यसले समस्या दिइरहेको छ भने त्यो समस्याको पनि हलको चाहिँ धेरै नै उपचारहरूको विधिहरू छ। अब कुनलाई कुन लेभलसम्मको उपचार गर्नुपर्ने हुन्छ त्यो इन्डिभिजुअली फरक हुन्छ र त्यही अनुसारले, र यसमा पार्टनरको जुन अघि हामीले कुरा गर्यौं नि उहाँसँग मात्रै कुरा गर्नुहुन्न कि, पार्टनरसँग पनि इन्भल्भमेन्टमा बसेर हामीले चाहिँ गर्न सक्यौं भने चाहिँ यसले धेरै राम्रो गर्छ।
2: प्रसूति रोग विशेषज्ञ डाक्टर निभा लाकोल ओझासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: 10 दिनपछि हट्यो सदनको अवरोध, लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त, अझै हेरफेरको तयारी, नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़यो सुनाई,
2: एमसीसी नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम, दुबईबाट श्रीलंका पुर्याइएका 34 नेपाली हिरासतमा, सदस्यता अध्यावधिक नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध,
3: प्युठानको झिमरुकमा हरित हाइड्रोजन उत्पादन, फ्लाई दुबईले असोजबाट पोखरा विमानस्थलमा सीधा उडान भर्ने, सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल,
2: अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण, रूसलाई सहयोग गरेको भन्दै ईयूमाथि चीनको कड़ा चेतावनी, 2 हप्तामा इरान र पाकिस्तानबाट 85,000 भन्दा बढ़ी अफगानी नागरिक स्वदेश फर्किए,
3: र आजबाट विश्वकप शुरू, उद्घाटन खेलमा दक्षिण अफ्रिका र आयोजक मेक्सिको खेल्ने, कप्तान दिवेन्द्र सिंह ऐरी आईसीसी टी20 आई अलराउण्डर वरियतामा 4th स्थानमा।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ श्रम संस्कृति पार्टीका सांसद विशेषतः हर्क साम्पाङ राई लगायतका केही सांसद जसले नियमित रूपमा संसदमा विरोध गरिराखेको जस्तो देखिएको छ। हिजोको बैठकमा त सभामुखसँग ततमम गरेर उत्रिएको भन्दै कतिपयले विरोध पनि गरिराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठाभित्रको सोफा छ, सोफामा हर्क साम्पाङ राई जस्ता देखिने व्यक्ति पत्रिका पढ़िराखेका छन्। पत्रिकाको शीर्षक संसदमा हर्कको विरोध कायमै लेखिएको छ। एकजना महिला चिया जस्तो देखिने पदार्थ त्यहाँ लिएर नजिकै पुग्दैछन्, केही भन्दैछन्। माथि यस्तो लेखेको छ, बरू सिधै मलाई विरोध मन्त्री नियुक्ति गर भन्नु के।
3: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खेले लुका मारी हेरा।

हे हाम्रो जिन्दगानी कस्तो कर्कलाको पानी जस्तो कहिले झरी सकिने हो आज हो कि भोलि हे तेरो मेरो भन्दा भन्दै दिन रात गन्दा गन्दै।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बोले कृष्ण कन्हैया लाल को
1: जय।
2: ओहो, आज तो धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरु, के तपाईलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश। शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पख्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
0: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz समुद्र चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो हलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेठुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजा मिति 2083 साल जेठ महिनाको आज 28 गते, तदनुसार ईस्वी सन 2026 जून 11 तारीक, सक संवत्सर 1948, नेपाल समुद्र 1146, अनलागा रौद्र नामक संवत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज बिहिबार रहेको छ, अधिक ज्येष्ठ कृष्ण पक्ष, तिथि रहेको छ आज एकादशी, आज परमा एकादशीको व्रत रहेको छ विशेष गरी, र आज एकादशी रहेका छन् 32 घडी 46 पला रहेको छ, नक्षत्रमा रहेको छ अश्विनी नक्षत्र 55 घडी 11 पला, योगमा रहेको छ शोभन योग रहेको छ आज 42 घडी 37 पला, कर्णमा रहेको छ बवह करण रहेको छ 4 घडी 59 पला, यानि कि बिहानको 7 बजेर 9 मिनटसम्म बवहकरण रहँदैछ, तदुपरान्त बालावकरण रहँदैछ। अहिले यतिखेर बालावकरण प्रारम्भ भइसकेका छन्। चन्द्रमा भने मेष राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज मानस योग रहेको छ। आज बिहान सूर्योदय 5 बजेर 9 मिनटमा भयो भने सन्ध सूर्यास्त 6 बजेर 58 मिनटमा हुनेछ र आजको दिनमा घडी 13 घडी 49 पला रहनेछ। दिन विशेष रहेको छ आज, आज परमा एकादशी व्रत भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु म तपाईँहरूलाई। त्योभन्दा पहिला आजको समय, यानि कि आजको राहुकाल कतिखेर रहन्छ, शुभ समय, अशुभ समय, यस्तै गरेर लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौ। सर्वप्रथम लागौं आजको राहुकाल, यानि कि आजको कालबेला, र आजको कालबेलाको समय रहेको छ दिउँसोको 3 बजेर 31 मिनट 28 सेकेन्डदेखि विशेष गरी साँझको 5 बजेर 15 मिनट 27 सेकेन्डसम्म आज कालबेला रहनेछ। विशेष गरी शुभ बेला भने रहनेछ साँझको 5 बजेर 15 मिनट 27 सेकेन्डदेखि शुरू भएको शुभ बेला, 6 बजेर 59 मिनट 27 सेकेन्डसम्म शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ।

दिउँसोको 12:03 देखि दिउँसोको 1:47 28 सेकेन्डसम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल, त्यो भन्दा पहिले आजको ग्रह गोचर। ग्रह गोचरमा सूर्य आज वृष राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि विशेष गरी मेष राशि आउँछ। अश्विनी नक्षत्रको प्रथम चरण नाम आउँछ चूबाट, चूडामणि भन्ने नाम आउँछ, आज दिनले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरुका लागि आजको दिन परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिन्छ। प्रयत्न गर्दा पछिको लागि जग बसाउने समय रहेको छ। शुभचिन्तकले हौसला जगाउनेछन्। नयाँ कामको प्रस्ताव आउँदै जानेछ भने सहयोगीहरूले साथ दिनेछन्। विछोडीका आफन्त जनसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। छोटो समयमा पनि प्रतिफल पाइने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन फजुल खर्च बढ्दै जानेछन् भने बेलामा होस नपुग्नाले अर्थ अभाव देखा पर्न सक्छ। सभा दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। अरूको प्रकापमा परि आफ्नो मान्यता विपरीतको काम गर्नु पर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनु पर्ने खालको योग भनी राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन मेहनतले राम्रो परिणाम दिलाउनेछ। तारिफका काम गर्दै मनका धन आर्जन गर्न सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। कृषि पशुपालन आदिमा फाइदा हुनेछ। आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठु पर्ने रकम हात लागि हुने खालका योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लगनशीलताले कीर्तिमानी दिन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जानेछन्। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। राम्रो कर्मफल प्राप्त हुनाले मन पनि प्रसन्न रहने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश फाइदा नहुने काममा अलमलिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्ला। विशेष गरी अस्वस्थताका बावजुद कामको बोझ बढ्दै जानेछन्। आफ्नो क्षेत्रमा समेत कमजोर साबित हुन सकिने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुटु पर्ला। परिबन्धले चुनौती समेत निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला व्यवहार पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। उपहारले काममा उत्साह बढाउला। अतिथिको रूपमा सत्कार समेत प्राप्त हुने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन रकम तथा भौतिक साधन जुटाउने दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ। फजुर खर्च भने बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अस्वस्थताले लक्ष्य अनुसार काममा जुट नसकेला अप्ठ्यारो परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्टले नयाँ योजना प्रारम्भ गर्न सकिन्छ। व्यवहारिक अरुमलले आँटेका काममा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरूजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पुग्न सक्छ। समयको सदुपयोग गर्न नसकिने खालको यो गोइ राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। विश्वमा दिएको वचनले पनि समस्या निम्त्याउन सक्छ। साइनो गास्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। अप्ठ्यारो पर्दा सात दिनहरू कमै मात्रामा भेटिनेछन्। प्रक्रिया नमिलाले काम देखाउनु पर्ने खालको यो गोइ राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन् भने पछिको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। फाइदा उठाउन सकिन्छ। परिश्रम परे पनि लक्ष्य प्राप्ति हुँदै जानेछन्। शत्रु परास्त हुँदै जानेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाह तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिने खालको योग गोइ राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि नियम पालन गर्न नसक्दा पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला अरूको मुख ताक्नले बानीले पनि आफ्नो काम अधुरो रहनेछ। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले विशेष गरी बोली व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नु नै राशि मिल्नलाई आजको दिन विशेष शुभ रहनेछ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आज दिन विशेष रहेको छ, आज परमा एकादशी व्रत रहेको छ, यसको विषयमा विशेष छलफल हामी तपाईँहरूसँग गर्नेछौ। विशेष गरी आज परमा एकादशी, यो आजको परमा एकादशी अत्यन्त पुण्यदायी र दुर्लभ एकादशी मानिन्छ। यो अधिक मास यानि कि पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी हो। शास्त्रमा यसको महिमा विशेष रूपमा वर्णन पनि गरिएको छ। परमा एकादशीको महत्व भनेको चाहिँ पुराणमा पुराण अनुसार चाहिँ परमा एकादशीको व्रतले पाप क्षय गराउँछ, दरिद्रता र दुःख हटाउन सहयोग गर्दछ, भगवान विष्णुको विशेष कृपा प्राप्त हुन्छ, पूर्व जन्महरूको कल्याणमा पनि योगदान पुग्ने योग भने देखिएको छ, मोक्ष प्राप्तिको मार्ग परास्त हुनेछन् भनेर परमा एकादशीको चाहिँ विशेष रूपमा वर्णन गरेको छ। म तपाईँहरूलाई अझै विस्तृत रूपमा खुलेर जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी चाहिँ परमा एकादशी सामान्य एकादशी भन्दा पनि विशेष महत्व रहेको छ यो एकादशीको चाहिँ। एकादशी किन भनिन्छ पहिला सर्वप्रथम हामी त्यसमा लागौं, एकादशी भनेको के हो र किन भनिन्छ भन्नेतर्फ लागौं। विशेष गरी चन्द्रमासको प्रत्येक पक्षको एघारौं तिथिलाई एकादशी भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको प्रिय तिथिको रूपमा पनि हामीले बुझ्न सकिन्छ। वर्षमा 24 वटा नियमित एकादशी हुन्छन् र अधिक मास परेमा 2 थपवटा हुन्छन्। ती मध्ये अधिक मासको कृष्ण पक्षको एकादशीलाई चाहिँ हामीले परमा एकादशी भनिन्छ। आज चाहिँ अधिक मासको ज्येष्ठको कृष्ण पक्षको तपाईँको चाहिँ 11 दिन होइन हो, त्यो भएर एकादशी भनियो है। तिथि 11 तिथि परेको कारणले गर्दा एकादशी भनिन्छ। परम शब्दको अर्थ हो सर्वोच्च, उत्कृष्ट, उत्तम। यसैले यो व्रतलाई अत्यन्त फलदायीको रूपमा हामीले बुझ्न सकिन्छ। शास्त्रले भन्छ मानिसका 5 मुख्य शत्रु हुन्छन्। मानिसका शत्रुहरू 5 वटा हुन्छन्। अब कुन कुन शत्रु हुन् त, के हुन् त ती 5 वटा शत्रु, यसमा पनि तपाईँले म विशेष जानकारी गराउँछु। एउटा काम हुन्छ, एउटा क्रोध हुन्छ, लोभ हुन्छ, मोह हुन्छ, अनि अर्को अहंकार हुन्छ। काम, क्रोध, लोभ, मोह र अहंकार यो मान्छेको 5 वटा शत्रु हुन्। एकादशीको व्रतले शरीरलाई मात्र होइन मनलाई पनि अनुशासित बनाउँछ। भोजनमा संयम गर्दा इन्द्रियहरू शान्त रहन्छन्, मन भगवान्तर्फ केन्द्रित हुने गर्दछ। विज्ञानले पनि भनेको छ एकादशीको व्रत बस्नुपर्छ, यानि कि हप्तामा 1 फेर भोकै बस्ने, 15 दिनमा 1 फेर भोकै बस्ने, यसरी पनि भनिराखेको छ हाम्रो शरीरको लागि चाहिँ। हाम्रो विशेष गरी चाहिँ शरीरमा 10 इन्द्रिय र एउटा मन गरी 11 तत्व छन्। यही 11लाई नियन्त्रण गर्ने दिन भएकाले यसलाई एकादशीको व्याख्या पनि हामीले बुझ्न सकिन्छ। सुमेधा र पवित्राको कथा अनुसार चाहिँ विशेष गरी चाहिँ एउटा कथा छ, सानो कथा छ। यसमा चाहिँ के भन्छ भन्दा पद्म पुराणमा वर्णित प्रसिद्ध कथा अनुसार चाहिँ सुमेधा ब्राह्मण नामक एक धर्मनिष्ठ ब्राह्मण र उनका पत्नी पवित्रा अत्यन्त गरिब थिए। घरमा खानपानसम्मको अभाव थियो। उनीहरू धर्मबाट विचलित भएनन्। उनीहरू चाहिँ जतिसुकै गरिब भए पनि धर्मबाट विचलित भए, जतिसुकै दुःख परे पनि भगवान्ले हाम्रो परीक्षा लिँदै हुनुहुन्छ भनेर सङ्घर्ष गर्दै अगाडि बढे। एक दिन एक महर्षि उनीहरूको घरमा आउनुभयो, ऋषि महर्षिहरू आउनुभयो। एक दिन उनीहरूले अत्यन्त श्रद्धापूर्वक अतिथि सत्कार गरे, जे छ त्यसैले सत्कार गरे। महर्षिले उनीहरूको अवस्था देखेर परमा एकादशी र पञ्चरात्र व्रत गर्न उपदेश दिए। उनीहरूले श्रद्धापूर्वक व्रत गरे, त्यसको प्रभावले दरिद्रता हटेर गयो, धनी हुन थाले, धन प्राप्त भयो, जीवनमा सुख शान्ति आयो, अत्यन्त विष्णुलोक प्राप्त भयो।
यो कथाले के देखाउँछ यो मैले सानो प्रसङ्ग भने यसको कथा त धेरै लामो छ तर हामीसँग समय थोरै छ छोटो मात्रै भने तपाईँहरूलाई चाहिँ यो कथाले के देखाउँछ भन्दा श्रद्धा संयम र भगवान प्रतिको भक्ति भएमा कठिन परिस्थितिहरू पनि परिवर्तन हुन सक्दछन् भनेको छ परमा एकादशीमा के गर्ने भन्दा बिहान छिटै उठ्ने भनेको ब्रह्म मुहूर्तमा उठ्ने स्नान गरी शुद्ध वस्त्र धारण गर्ने पूजा स्थान सफा राख्ने भगवान विष्णु श्रीकृष्ण लक्ष्मीनारायणको पूजा गर्ने विशेष गरी चाहिँ भगवान विष्णुलाई तुलसी असाध्य मन पर्ने विशेष गरी तुलसी पत्र असाध्य मन पर्ने ज्योतिल असाध्य मन पर्ने भगवान विष्णुलाई यस्तै गरेर पञ्चामृतहरूले स्नान गराउनुपर्छ पञ्चामृत भन्नाले दुध दही घिउ मह अनि चिनी पर्दछ यो गाईको पर्दछ है गाईको दुध गाईको दही गाईको घिउ मह र चिनी चिनीको सट्टामा तपाईँले सक्खर प्रयोग गर्न सक्नुहुन्छ भगवान विष्णुलाई तुलसी अत्यन्त प्रिय भएकाले तुलसी अर्पणको विशेष महत्व रहेको छ अनि जप गर्न उपयुक्त मन्त्र मूल मन्त्र यानि कि भगवान विष्णुको मन्त्र जाप गर्ने सकिन्छ भने 1008 गर्ने सकिँदैन 108 पटक गर्ने मन्त्र रहेको छ ओम नमो भगवते वासुदेवाय यो मूल मन्त्र हो यसले गरेर श्री लक्ष्मी नारायणको पनि मन्त्र छ लक्ष्मीको पनि छ नारायणको एउटै मन्त्रमा दुवैको मन्त्र जप गर्न मिल्छ यो ओम श्री लक्ष्मी नारायणाभ्याम नमः ओम श्री लक्ष्मी नारायणाभ्याम नमः यो मन्त्र पनि तपाईँले जप गर्न सक्नुहुन्छ तपाईँ जस्तो नियमित साधन गर्ने साधकका लागि विशेष गरी 11 माला अथवा 21 माला सामर्थ्य अनुसार बढी जप गर्नु अत्यन्त शुभ मानिन्छ तपाईँहरू यस्तो भक्तिभाव हुनुहुन्छ मनमा भगवान राख्नु भएको छ होइन त्यस्तो व्यस्त व्यक्तिहरूले कम्तीमा पनि 11 माला नभए 21 माला सामर्थ्य अनुसार कति सक्नुहुन्छ त्यति तपाईँले जाप गर्नुहोला आज विशेष गरी चाहिँ दैनिक हनुमान चालिसा तपाईँले पाठ गर्नुहुन्छ श्री सूक्त कनक झाँसा सूत्र आदि पाठ गर्नुहुन्छ तपाईँले भने विशेष गरी आज विशेष सहस्र नाम पाठ गर्नुहोस् श्रीमद् भगवद् गीता विशेष गरी चाहिँ 12 अध्याय पाठ गर्नुहोस् गीताको विशेष गरी अध्याय 15 भनेको चाहिँ पुरुषोत्तम योग यो पाठ गर्नुहोस् तपाईँले नारायण कवच पाठ गर्नुहोस् पुरुषोक्त पाठ गर्नुहोस् विशेष गरी चाहिँ यो पाठ गर्नाले विशेष राम्रो हुन्छ विशेष गरी के खाने त आज विभिन्न क्षेत्र क्षेत्रमा फरक फरक छन् इन्डियामा के खाने नेपालमा के खाने कसैले के खाने चलन छ कसैको के खाने चलन छ यसले गरेर हाम्रो नेपालमा हामीले गर्ने भनेको एउटा फलफुल खान पाइन्छ एउटा सकिन्छ छ भने गाईको दुध खान सकिन्छ गाईको दही खान सकिन्छ यस्तै गरेर सक्खर पनि खान सकिन्छ विशेष गरी चाहिँ बदम खान सकिन्छ काजु खान सकिन्छ नरिवल खान सकिन्छ यस्तै नरिवलको पानी खान सकिन्छ अथवा अर्को हाम्रो सादा पानी पनि खान सकिन्छ दहीको सट्टामा मही खानु हुँदैन आज जसरी हामीले मही पारिन्छ घिउ निकालिन्छ नहुने त्यसरी मही खानु हुँदैन दहीलाई अलिअलि फिटेर तर ननिकालिकन घिउ ननिकालिकन खानुहुन्छ भने त्यो खान पाइन्छ आज खानै नहुने कुराहरू भनेको चाहिँ एउटा सुरुमा चामल भयो गहुँ पनि खानु हुँदैन दाल पनि खानु हुँदैन माछा मासु खानु हुँदैन मदिरा खानु हुँदैन लसुन प्याज खानु हुँदैन मुसुरुको दाल खानु हुँदैन भान्टाको तरकारी खानु हुँदैन गहत खानु हुँदैन कोदो खानु हुँदैन फापर खानु हुँदैन फापर पनि एउटा तिते फापर र एउटा मिठे फापर हुन्छ त्यो मिठे फापर खान हुन्छ तिते फापर खान हुँदैन अब शास्त्रमा भनेको छ कि एकादशीको दिन चाहिँ रात्रिमा भजन कीर्तन गर्नु भनेको छ अब भजन गर्ने कीर्तन गर्ने विष्णु नाम स्मरण गर्ने यस्तै गरी एकादशीको महात्म्य हुन्छ त्यो महात्म्य श्रवण गर्ने यसो गर्नाले पुण्य अझै वृद्धि हुन्छ जस्तै एउटा सानो बिरुवा ल्याएर फुलको बिरुवा ल्याएर रोप्नुभयो भने रोपेर मात्रै भएन जलमल गर्नुभयो भने अझै धेरै राम्रो हुन्छ है यसरी तपाईँले विशेष गर्नुहोला दानको महत्व रहेको छ आज आजको दिनमा अन्नदान गर्नुहोस् वस्त्र दान गर्नुहोस् विशेष गरी दक्षिणा दान गर्नुहोस् घाँस दान गर्नुहोस् होइन गाईलाई चाहिँ जस्तै गाई छैनन् टाढा छ तपाईँको चाहिँ गौशालाहरू टाढा रहेको छ भने
एक मुठो घाँस काटेर छिमेकीको गाईलाई लगाएर पनि दिनुहोस् तपाईँले, त्यो पनि सक्नुहुन्छ। विशेष गरी चरा चुरुङ्गीलाई अन्नदान गर्नुहोस्। आज भँगेराहरू आउँछन्, धुप्पीहरू आउँछन्, होइन परेवाहरू आउँछन्, चरा चुरुङ्गीलाई अन्नदान गर्नुहोस् है। यस्तै गरी कमिलाहरूलाई चिनी दान गर्नुहोस्, कमिलाहरूलाई मैदा यानि कि आटाहरू दान गर्नुहोस्, होइन त्यसो पनि तपाईँले गर्न सक्नुहुन्छ। दान गर्नु विशेष फलदायीको रूपमा मानिएको छ। ज्योतिषीय दृष्टिले परमा एकादशीलाई पाप कर्म क्षय गर्ने, ग्रह दोष समन र सहयोग गर्ने, मनोबल वृद्धि गर्ने, आध्यात्मिक उन्नति गराउने को रूपमा पनि मानिन्छ। तिथि मानिएको छ विशेष गरी मानसिक अशान्ति, आर्थिक कठिनाई र जीवनमा अवरोध अनुभव गरिरहेका व्यक्तिहरूले श्रद्धापूर्वक व्रत गर्दा सकारात्मक प्रभाव अनुभव गर्ने विश्वास हाम्रो शास्त्रमा विशेष गरिएको छ। आजको दिनमा तपाईँको विशेष साधनलाई ध्यानमा राख्दा आज हामीले स्नान गरिसकेपछि विशेष गरी श्री सूक्त पाठ गर्ने, 11 अथवा 21 माला ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्न सकिन्छ, विष्णु सहस्रनाम पाठ गर्न सकिन्छ, हनुमान चालिसा पाठ गर्न सकिन्छ, विशेष गरी सन्ध्याकालमा घिउको दियो बालिदिन सकिन्छ, सन्ध्याकाल भनेको साँझमा घिउको दियो बालिदिन सकिन्छ, गीताको 15 अध्याय भनेको चाहिँ पुरुषोत्तम योग हो, यसमा पाठ गर्न सकिन्छ। सुत्नु अघि विशेष गरी हरिनाम स्मरण गर्ने, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो तपाईँले 108 पटक गर्न सक्नुहुन्छ सुत्नु अघि है, यसरी तपाईँले गर्न सक्नुहुन्छ। यसरी गरिएको परमा एकादशी व्रतले भौतिक आध्यात्मिक दुवै क्षेत्रमा शुभ फल प्राप्त गर्ने विश्वास सनातन धर्ममा रहेको छ। हरि कीर्तन नाम हरि कीर्तन चाहिँ विशेष गरी सर्वस्व रहेको छ। कलौ केशव कीर्तनाद भनिन्छ, कलियुगमा चाहिँ भगवान केशवको कीर्तन गर्नु उत्तम मन्त्र हो, यो हामीले गर्नुपर्ने हुन्छ। अर्थात अनन्त भगवान श्री हरि नै साधन साध्य र परम आश्रय हुनुहुन्छ भनेर पनि मैले तपाईँलाई छोटो जानकारी गराएँ। विशेष गरी चाहिँ अब मैले तपाईँलाई भनेको थिएँ पुरुषोत्तम मास भनेको यानि कि मल मास भनेको के हो भनेर मैले तपाईँलाई अस्ति नै जानकारी पनि गराइसकेका थिएँ। अब यो पुरुषोत्तम मास भनेको चाहिँ धेरै दिन छैन, थोरै दिन छ, अब धेरै दिन छैन। तपाईँको चाहिँ असारको 1 गतेसम्म रहेको छ, 2 गते 3 गतेदेखि पुरुषोत्तम मास सकिन्छ। त्यसपछि तपाईँले पूजापाठ गर्न पाउनुहुन्छ, घरमा रुद्राभिषेकहरू गर्न पाउनुहुन्छ। अहिले चाहिँ हामीले पुरुषोत्तम भगवानको पूजाहरू गर्ने हो। यो एक महिना यानि कि यो मलमासको समय, यो तिथि मिति घडी पला केहीलाई पनि हामीले मान्यता दिनु हुँदैन, यो एक महिना चाहिँ पुरै रहन्छ। त्यसपछि हामीले श्राद्ध आदि गर्नुपर्ने कुराहरू छन् भने पनि सबै कुराहरू फेरि हामीले असारको 1 गतेपछि फेरि यही रिपिट हुनेछ एक महिना है। त्यही भएर तपाईँले विशेष ख्याल गर्नुहोला। हिसाबले त हामीले यो वर्ष चाहिँ 13 महिना हुने गर्दछ, होइन 9-12 महिना त हो, तर हाम्रो पञ्चाङ्गमा 13 महिना हुने गर्दछ तपाईँको पक्षको हिसाबले। 9841-75-273 र 9056-75-273 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष छलफल तपाईँले गर्न सक्नुहुन्छ। ग्रहदशा हेराएर, मुहूर्तहरू हेराएर किन काम गर्ने, होइन अब कसै कसैको मनमा यो पनि हुन सक्छ, ए यो हेराएर के हुन्छ र भन्ने पनि भन्नुहुन्छ कसै कसैले, त्यस्तो होइन। विशेष गरी चाहिँ यो प्रश्नहरू चाहिँ विशेष गरी ज्योतिषको मूल दर्शनसँग सम्बन्धित छ। ग्रहदशा हेराएर, मुहूर्त हेराएर किन काम गर्ने, त्यति गर्दा पनि मिहिनेत गरेर त भइहाल्छ नि भन्नेमा पनि हुन्छ। यदि सबै ग्रह कुरा कर्मले मात्र हुने हो भने ग्रहदशा र मुहूर्त किन हेर्ने, सनातन ज्योतिषको उत्तर भनेको चाहिँ यस्तो रहेको छ। के रहेको छ भन्दा कर्म नै प्रधान हो, शास्त्रले भन्दछ कर्म प्रधान विश्व रचिराखा, कर्म प्रधान विश्व रचिराखा भनिन्छ। मानिसले कर्म नगरी केवल ग्रह र भाग्यको भरमा बसेर सफलता पाउन सक्दैन, खेत नजोति केवल मुहूर्त हेराई कुरेर अन्न फल्दैन पनि भनेको छ। फेरि सुन्छ है,
ज्योतिष शास्त्रमा ग्रहलाई फल दिने अधिकारीको रूपमा मानिन्छ, तिनीहरू मूल कारण होइनन्। ग्रहले पूर्व कर्मको फल प्रकट गर्ने संयम संकेत पनि गर्दछ। उदाहरणको लागि चाहिँ घडीले 12 बजे भने समय बनाउँदैन, घडीले केवल देखाउने गर्दछ। घडीले 12 बजे भनेर समय बनाउँदैन, केवल देखाउने गर्दछ। तापक्रम र तापक्रम मापनले ज्वरो ल्याउँदैन, केवल ज्वरो भने छ भनेर देखाउँछ। जस्तै ज्वरो रहेको छ भने तपाईँले चाहिँ तापक्रम मापनले नाप्नुहुन्छ भने त्यसले ज्वरो ल्याउने होइन, छ भने देखाउने हो। अब किन मुहूर्त हेर्ने होइन भनेको चाहिँ किन शुभ साहित्य हेरेर काम गर्ने त? कर्म त जुनसुकै बेला पनि गर्न सकिन्छ, तर मुहूर्तले अनुकूल समय रोज्न मद्दत गर्दछ। कर्म त तपाईँले जुनसुकै बेला पनि गर्न सकिन्छ, तर मुहूर्तले अनुकूल समय राख्दछ। जस्तै उदाहरणको लागि चाहिँ किसानले बिउ वर्षाको समयमा रोप्छ, विशेष गरी डाक्टरले पनि शल्यक्रियाको समय निर्धारण गर्दछ। विशेष गरी चाहिँ काम त हुन्छ, तर अनुकूल समयले सफलता सहज बनाउन सक्ने गर्दछ। है मुहूर्त हेराएर गर्नुभयो भने अथवा मुहूर्त नहेराई पनि गर्न सक्नुहुन्छ, तर मुहूर्त नहेराइकन गर्नुभयो भने काम त होला तर ढिलो हुन्छ, धेरै दुःख पाउनुहुन्छ। जस्तै विवाहको मुहूर्त नहेराइकन अथवा ग्रहदशाहरू नमिलाइकन तपाईँले विवाह गरेर खोज्नुभयो भने 5 वर्ष लाग्दा कोसिस गर्दा गर्दा, तर मुहूर्त राम्रो हेराएर कन्या वरको दुवैको मिलान गराएर तपाईँले चाहिँ ग्रहहरूमा सबै कुराहरू हेराएर गर्नुभयो भने जीवनसँग त्यो विवाह सफल हुने गर्दछ, नभए बीचमा त्यो विवाह चाहिँ छुट्न सक्छ। शास्त्रीय दृष्टान्तमा के भनेको छ भन्दा, भगवान श्रीराम स्वयं भगवान भएर पनि गुरु वशिष्ठले निर्धारण गरेको मुहूर्त अनुसार कार्य गर्ने परम्परा हामीले देखिन्छ। त्यसैले मुहूर्त हेर्नु भाग्यवाद होइन, शास्त्रीय अनुशासन हो। ज्योतिषको विशेष गरी वास्तविक उद्देश्य भनेको चाहिँ विशेष गरी ज्योतिषको उद्देश्य डर उत्पन्न गर्नु भने होइन, बरु के हो भन्दाखेरि समयको प्रकृति बुझ्नु हो, सावधानी अपनाउनु हो, उचित निर्णय लिनु हो, ईश्वरप्रति आस्था बढाउनु हो। विशेष गरी म अन्तिममा तपाईँलाई के भन्न चाहन्छु भने ज्योतिषमा एउटा प्रसिद्ध उक्ति छ, दशा कर्मानुसारिणी, अर्थात दशा पनि अत्यन्त कर्मकै पछि चल्ने गर्दछ। कस्तो कर्म गर्नुहुन्छ तपाईँले त्यस्तै कर्म अनुसार चल्ने गर्दछ। त्यही भएर हेराएर मात्रै अगाडि बढ्नु पर्छ, सजिलो हुन्छ। जस्तै तपाईँले कुनै पनि ठाउँमा तपाईँ जान खोजिराख्नु भएको छ, नयाँ ठाउँ छ भने कुनै व्यक्तिले त्यो ठाउँमा जाने बाटो पहिला नै हेरेर जानुभयो भने सिधै र सरल छिटो पुग्न सक्नुहुन्छ, नअल्मलिकन पुग्न सक्नुहुन्छ भने तपाईँ कहिले पनि जानुभएको छैन, कसैले बाटो देखाउने मान्छे छैनन् भने तपाईँ घरि कता जाने घरि कता जाने गर्दा गर्दा पुग्नु त पुग्नु होला, तर कुनै व्यक्ति बाटो हेरेर जाने व्यक्ति चाहिँ एक दिन पुग्ने गर्दछन् भने तपाईँ 1 महिना लाग्न सक्छ। त्यस्तै तपाईँले पनि विशेष गरी चाहिँ हेराउनु पर्ने हुन्छ, सर्वप्रथम हेराउनुहोस्, त्यसपछि अगाडि बढ्नुहोस् तपाईँहरू चाहिँ, अनि छिट्टो फल हामीले प्राप्त हुनेछ। त्यसैले कर्म बिना मुहूर्त व्यर्थ हुन्छ, मुहूर्त बिना कर्म सम्भव छ विशेष गरी चाहिँ, तर राम्रो कर्म र राम्रो मुहूर्त दुवै मिल्दा कार्य अझ सहज र सफल हुन सक्दछ। यसैले ग्रहदशा र मुहूर्तलाई भाग्य बदलले जादु नभई समयको मार्गदर्शनको रूपमा हामीले बुझ्न सकिन्छ। विशेष गरी ज्योतिषको सन्तुलित दृष्टिकोणको रूपमा पनि हामीले मान्न सकिन्छ। विशेष गरी चाहिँ विवाह गर्दा वर वधुको ग्रह यानि कि चिना किन मिलाएर विवाह गरिन्छ, यो पनि धेरैले प्रश्न गर्नुहुन्छ। ए गुरु, मन मिल्यो भने भइहाल्यो नि, किन मिलाउनु पर्यो चिना, हामीले एक अर्कालाई माया गर्छौं पनि भन्नुहुन्छ आजभोलिको युवा पिँढीहरूले। विशेष गरी चाहिँ सनातन वैदिक परम्परामा विवाह गर्दा वर वधुको चिना कुण्डली मिलाउने चरणको
उद्देश्य केवल ग्रह मिल्यो कि मिलेन भनेर मात्र होइन दाम्पत्य जीवनको दीर्घकालीन अनुकूलता हेर्नु हो। यो चाहिँ दीर्घकालीनसम्म राम्रो हुन्छ हुँदैन हेर्नु हो। चिना किन मिलाइन्छ भन्दा विवाह दुई व्यक्तिको मात्र होइन दुई परिवारको पनि सम्बन्ध हो। त्यसैले प्राचीन ऋषिहरूले केही पक्षहरू पहिले अध्ययन गर्ने पद्धति विकास गर्नुभएको छ। स्वभाव मिल्छ कि मिल्दैन, मानसिक समझदारी कस्तो रहने सम्भावना रहेको छ, स्वास्थ्य र सन्तान सम्बन्धी योग कस्तो छ, आर्थिक र पारिवारिक जीवनमा कस्तो प्रभाव पर्न सक्छ, दाम्पत्य सुखको सम्भावना कस्तो रहेको छ, यी कुराको संकेत जन्म कुण्डलीबाट खोज्ने प्रयास ज्योतिषीले गर्नुहुन्छ। विशेष गरी अष्टकुल मिलान भनेको के हो भन्दा परम्परागत रूपमा 36 गुणको मिलान मानिन्छ, जसमा वर्ण, वस्य, तारा, योनि, ग्रह, मैत्री, गण, भकुट, नारी जस्ता पक्षहरू देखिन्छ। विशेष गरी उद्देश्य दुवैको जीवनशैली र मानसिकता कति मिल्न गर्दछ भन्ने अनुमान पनि गर्नु हो। यो भनेको चाहिँ के ग्रह नमिल्ने विवाह सफल हुँदैन त भन्दा अनिवार्य रूपमा भने होइन। यो चाहिँ व्यवहारमा हेर्दा धेरै गुण मिलेका विवाह पनि असफल भएका छन्, कम गुण मिलेका विवाह पनि अत्यन्त सुखी भएर बसेका छन्। किनभने विवाहको सफलता केवल ग्रहले मात्रै निर्धारण गर्दैन। विशेष गरी महत्वपूर्ण कुराहरू भने के हुन्छ भन्दा चरित्र एउटा हुन्छ, तपाईँको श्रीमतीको चरित्र कस्तो छ, तपाईँको श्रीमानको चरित्र कस्तो छ, त्यसमा पनि भर पर्ने हुन्छ। आपसी सम्मान, विशेष गरी चाहिँ श्रीमतीले मात्रै सम्मान गर्ने, श्रीमानले सम्मानै नगर्ने भने पनि विवाह बिग्रिन सक्छ, सम्मान गर्नुपर्दछ। संवाद राम्रो र नराम्रो भावले हुनुपर्दछ, जिम्मेवारी दुवैमा हुनुपर्दछ, सहनशीलता दुवैमा हुनुपर्दछ, परिवारप्रतिको दृष्टिकोण दुवैको राम्रो हुनुपर्छ। यिनले धेरै ठूलो भूमिका खेल्ने गर्दछन्। त्यसो भए चिना मिलाउनुको अर्थ के हो त भन्न पनि सक्नुहुन्छ फेरि कसैले, म यो पनि भन्छु तपाईँहरूलाई चाहिँ, अब यो सबै कुरा मिल्ने आफै मिल्नुपर्छ भन्ने हो भने फेरि चिना चाहिँ किन मिलाउनुपर्छ त गुरुबा भन्ने प्रश्न कसैले गर्न सक्नुहुन्छ। यसको विषयमा म छोटो जानकारी म तपाईँलाई गराउँछु। ज्योतिषीय दृष्टिले चिन्ह मिलाउनु भनेको भविष्य 100% बताउने होइन, सम्भावित अनुकूलता र चुनौतीहरूको पूर्व अध्ययन गर्ने प्रयास हो। यो चाहिँ जस्तै घर बनाउनु अघि जग्गाको परीक्षण गरिन्छ, तर परीक्षण राम्रो भयो भन्दैमा घर आफै राम्रो बन्दैन, निर्माण पनि राम्रो हुनुपर्दछ। जग्गा हेर्नुभयो, घरेली हेर्नुभयो, राम्रो छ घरेली या घर बनाउन उपयुक्त छ भनेर हेर्नुभयो, तर जग्गा राम्रो छ भन्दैमा घर पनि राम्रै हुन्छ भन्ने हुँदैन। घरलाई बनाउने कारिगर कस्ता हुन्छन्, मिस्त्री कस्ता हुन्छन्, सामान कस्ता हाल्नुहुन्छ, बलियोको त्यो हिसाबमा थाहा हुन्छ। शास्त्रीय दृष्टिकोणमा चाहिँ वैदिक परम्पराले विवाहमा तीन कुराको विशेष महत्व रहेको छ, कुल र संस्कार, कस्तो खालको कुल संस्कारमा हुर्किएको छन् मान्छेहरू, स्वभाव र आचरण, स्वभाव र आचरण कस्तो रहेको छ, ज्योतिषीय अनुकूलता, ज्योतिषले के भन्छ त भन्ने विषयमै विशेष भर पर्ने गर्दछ। यी मध्ये स्वभाव र आचरणलाई धेरै आचार्यहरूले ग्रह दशा भन्दा पनि महत्वपूर्ण मानेका छन्। निष्कर्ष के हो भन्दा चिना देखाउनुको उद्देश्य डर देखाउनु वा भाग्य बाँध्नु होइन, स्वाभाविक रूपमा बुझ्नु हो, तर विवाह सफल बनाउने सबैभन्दा ठूलो ग्रह भनेको पति पत्नीको विश्वास, प्रेम, सम्मान र जिम्मेवारी नै हो। ज्योतिषले मार्गदर्शन दिन सक्छ, तर दाम्पत्य जीवनलाई सफल बनाउने काम अत्यन्त दुवै व्यक्तिको आचरण र कर्मले गर्ने हो। यो चाहिँ जस्तै राक्षस गण भएका व्यक्तिले राक्षस गणसँग विवाह गर्नु, देवगण भएका व्यक्तिले देवगणसँग विवाह गर्नु, मनुष्य गण भएका व्यक्तिले मनुष्य गण भएका व्यक्तिसँग विवाह गर्नु, किनकि यिनीहरूको स्वभाव एउटै हुन्छ। राक्षसको स्वभाव राक्षस नै हुन्छ, यानि कि चोरले होइन साथी पनि, चोरको साथी पनि चोर नै हुन्छ, भने ऋषिको साथी, योगीको साथी योगी नै हुन्छन्, हो कि होइन? त्यसो गर्दाखेरि तपाईँले यसो हेर्नु भएको होला, बिजनेस गर्ने व्यक्तिहरूका साथीहरू, धेरै साथीहरू बिजनेस गर्ने नै हुन्छन्। जस्तै टिचर हुनुहुन्छ, मास्टर कसैले पढाउनु गर्नु भएको छ पेसागत रूपमा भने त्यो व्यक्तिहरूका तपाईँको साथीहरू धेरै जस्ता टिचर नै हुने गर्दछ, बुझ्नुभयो? कसैका व्यक्तिहरूको तपाईँको चाहिँ
विदेश जाने गर्नुहुन्छ भने उनीहरूको स्वभाव विदेशी व्यक्तिसँग धेरै हुन्छ, उनीहरूको विदेश जाने व्यक्तिसँग धेरै हुन्छ। कस्तो छ, के छ, कुन ठाउँमा छौ, के गर्दैछौ, कस्तो काम छ, आमदामी कस्तो छ, यही कुरामा चर्चा बेसी हुन्छ। हो त्यस्तै राक्षसगण भएका व्यक्तिहरूको स्वभाव राक्षसगणसँग नै मिल्दछ। राक्षसगणले राक्षसगणसँग विवाह गर्ने, देवगणले देवगणसँग विवाह गर्ने, मनुष्यगणले मनुष्यगणसँग विवाह गर्ने। जस्तै नारी भनेको समान एउटै नारी विवाह गर्नु हुँदैन, आद्य अन्त्य र मध्य नारी हुन्छन्, तीनटा नारी हुने गर्दछ। आद्य नारीले आद्य नारीसँग विवाह गर्नु हुँदैन, मध्य नारीले मध्य नारीसँग विवाह गर्नु हुँदैन, अन्त्य नारीले अन्त्य नारीसँग विवाह गर्नु हुँदैन। बुझ्नुभयो नि? नारी पनि नारी चाहिँ भिन्नता हुनुपर्दछ। जस्तै 36 गुणमा ओहो कस्तो 36 गुणै युक्त भागिरहेछन् ए नानी त भनिन्छ होइन। जस्तै 36 गुणमा तपाईँको कम्तीमा पनि 18 आयो भने विवाह गर्न पाइन्छ। जस्तै उदाहरणको लागि तपाईँले 36 नम्बरको चाहिँ 36 पूर्णाङ्कको इक्जाम दिनुभएको छ इक्जाममा, तर त्यसको चाहिँ नम्बर पास भनेको चाहिँ तपाईँको 18 नम्बर ल्यायो भने तपाईँ पास हुनुहुन्छ होइन। त्यस्तै गरी 18 भन्दा माथि ल्याउनु भयो भने त झन् राम्रो भइहाल्यो, 25 भन्दा माथि ल्याउनु भयो भने झन् राम्रो भइहाल्यो, तर ठिक्क पास हुने कि फेल हुने भन्ने कुराहरू हो। 36 पूर्णाङ्कमा 18 नम्बर ल्यायो भने पास हो, 17 नम्बर 16 नम्बर आयो भने तपाईँ विवाहमा फेल हुनुभयो, विवाह गर्न हुँदैन। यस्तै माङ्गलिकको पनि छ, औँसीको पनि छ, विभिन्न प्रकारका कुराहरू हुन्छन्। मात्र गुण गण हेरेर मात्रै पनि हुँदैन, त्यही भएर विवाह गर्नु पूर्व हेराएर जुराएर विवाह गर्नुहोस्। दुःख हुँदैन, सम्बन्ध बिग्रिँदैन, विवाह गरिसक्नु भएको छ, सम्बन्धमा अलिकति उताव चढाव आइराखेका छन् भने पनि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। हेराउनको लागि के रहेको छ त, कसो कमजोर रहेको छ, कसो ग्रहले गर्दाखेरि यो सब भइराखेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा भने गर्न सक्नुहुन्छ। आज मैले एकादशीको प्रसङ्गमा जोडेर यताको पछि अलिकति जानकारी तपाईँलाई मैले गराएँ। यो कुराहरू सबैले बुझ्न जरुरी छ। दिनदिनै मैले ग्रहदशा मात्रै हेराएर हुँदैन, कसैको मनमा हुन सक्छ ग्रहदशा हेरेर के हुन्छ, के हो ग्रह भनेको के हो भन्ने कुराहरू पनि बुझाउनु जरुरी पनि रहेको छ। तपाईँले पनि बुझाउन कोसिस गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको विषयमा हामी यतिखेर र कार्यक्रममा तपाईँले मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि चाहिँ कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ र मसँग प्रत्यक्ष रूपमा भौतिक भेट्न चाहनुहुन्छ, आएर कुरा गर्न चाहनुहुन्छ भने हाम्रो कार्यालयको ठेगाना भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि रहेको छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको पुस्तक 26:36-46 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आउनुहोस्, यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भन्ने म आशा गर्दै यो पाठलाई वाचन गर्नेछु। तब यीशु गेतसमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो र चेलाहरूलाई भन्नुभयो, तिमीहरू यही बस, म चाहिँ अलि पर गएर प्रार्थना गर्छु। र उहाँ आफूसँग पत्रुस र जब्दिएका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ, तिमीहरू यही बस र मसँग जाग रह। अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, हे मेरा पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गर्नु भए बमोजिम होस्। तब उहाँ चेलाहरू कहाँ आएर तिनीहरूलाई निदाइराखेको भेटाउनुभयो र पत्रुसलाई भन्नुभयो, के तिमीहरू मसँग एक घण्टा पनि जाग बस्न सकेनौ? जाग रहो, प्रार्थना गर र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। फेरि तेस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, मेरा पिता, मैले यी नपी हुँदैन भने तपाईँकै इच्छा पूरा होस्। उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेटाउनुभयो, किनकि तिनीहरूको आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र गएर फेरि उही शब्दहरू दोहोऱ्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरू कहाँ आएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ, हेर, समय नजिक आइपुगेको छ, मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ, उठ जाऊ, हेर, पक्राइदिने नजिकै छ। आदरणीय श्रोता, यो खण्डमा हामीले परीक्षाबाट जोगिनलाई जाग रहेर प्रार्थना गर्नु आवश्यक छ भन्ने कुरा यो खण्डमा हामी सिक्न सक्छौ। परीक्षाबाट जोगिनलाई जाग रहेर प्रार्थना गर्नु पर्ने आवश्यकता यहाँ हामी देख्छौ। परीक्षामा नपर्नलाई परीक्षा आउँछ तर परीक्षामा नपर्नका लागि प्रार्थनाको एकदमै ठूलो आवश्यक छ। यो खण्डमा लेखकले यहाँनिर यसरी वर्णन गरिएको छ कि यीशुले चेलाहरूलाई गेतसमनी भन्ने ठाउँमा लगेर बसालेर उहाँ चाहिँ अलि पर गएर प्रार्थना गर्ने निर्णय गर्नुभयो भनेर यहाँनिर उल्लेख गरिएको छ। उहाँसँग जब्दीका दुई छोराहरू र पत्रुसलाई पनि लिएर उहाँ शोकित र व्याकुल हुनुभयो र यो घड़ी एकदमै कठिन घड़ी थियो यीशु प्रभुलाई। अब यीशु प्रभुलाई थाहा थियो कि क्रूसको मृत्यु एकदमै कठिन हुन्छ भनेर, अति त्यो मृत्यु चाहिँ निर्दय तरिकाले मारिनेछ भन्ने कुरा यीशुलाई थाहा थियो। भविष्यको कुरा देख्ने भूत वर्तमान र भविष्यलाई थाहा गर्नुहुने यीशु प्रभुले कल्वरी क्रूसको मृत्युको दृश्यलाई उहाँले छर्लङ्गै देख्नुभएको थियो। छ घण्टासम्म उहाँ क्रूसमा झिन्दिनु हुनेछ, उहाँको शरीरलाई त्यहाँ झुन्याइनेछ र त्यति मात्र तरिकाले मारिनेछ भन्ने कुरा यीशुलाई थाहा थियो। भविष्यको कुरा देख्ने भूत वर्तमान र भविष्यलाई थाहा गर्नुहुने

को पहाड़ में अथवा डांडा में त्यां लानु पर्ने छ। यो सबै कुराहरु उहाँले देख्नु भएको थियो। त्यसै कारणले पनि उहाँ चाहिँ व्याकुल हुनु भएको देखिन्छ र उहाँ चाहिँ एकदम शोकित र व्याकुल हुनु भएको देखिन्छ। यीशुले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण शोकले मरे तुल्य भएको छ, तिमीहरू यही बस र मसँग जाग रह। यीशु प्रभुले आफ्नो नजिकैको चेलाहरूलाई साथमा लिएर जानुभयो र उनीहरूलाई छेउमा राखेर रा उहाँ अलि पर गएर प्रार्थना गर्नुभयो र यो उहाँको त्यो प्रार्थना चाहिँ अति नै गाह्रो थियो, ताकि उहाँको पसिना चाहिँ रगतको थोपा चाहिँ झरिरहेको थियो र यसरी त्यो प्रार्थना चाहिँ गम्भीर गहिरो पीड़ा अनि शोकले भरिएको र व्याकुलताले भरिएको प्रार्थना थियो। यीशु प्रभुको प्रार्थना एकदमै गहिरो थियो, प्रभावकारी थियो, किनभने उहाँले क्रूसलाई हेर्दै प्रार्थना गरिरहनु भएको थियो। भविष्य देख्नुहुने परमेश्वरले यीशु ख्रीष्टले यो प्रार्थना उहाँले गर्नुभयो अनि उहाँले अलि पर गएर जुन प्रार्थना गर्नुभयो उहाँको प्रार्थना यस प्रकारको थियो, हे मेरो पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गर्नु भए बमोजिम होस्। यीशु प्रभुको मानवीय गुणले यो चाहन्थ्यो कि यो दुःख नगर्दा के हुन्छ, यो पीड़ा, यो निर्दयी क्रूसको मृत्युबाट बाँच्ने उपाय केही छ, यो पीड़ाको चरम सीमा चाहिँ वर्णनै गर्न नसक्ने भएकोले यीशु प्रभुको मानवीय गुणले यही प्रार्थना गरिरहनु भएको थियो कि हुन सक्छ भने यो कचौरा मबाट हटोस्। यो निर्दय क्रूसको मृत्युबाट जानु नपरोस् भन्ने एउटा मानवीय गुण थियो, तर उहाँले यो पनि भन्नुभयो, यो मेरो इच्छाले मात्र होइन, मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गरे बमोजिम होस्। र परमेश्वरको इच्छा, परमेश्वरको योजना चाहिँ यीशु ख्रीष्टले त्यो निर्दय क्रूसको मृत्युबाट भरै जानु पर्थ्यो भन्ने कुरा हामीले पछिबाट थाहा पाउँछौ। तर आज यीशुले प्रार्थना गर्दै हुनुहुँदाखेरि उहाँमा त्यो सत्य कुरा पनि उहाँले प्रकट गर्नुभयो र त्यति मात्र होइन, परमेश्वरको इच्छालाई पालन गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभयो। जतिसुकै पीड़ा भए पनि, जतिसुकै क्रूसको मृत्यु निर्दय र निर्दय किसिमको मृत्यु भए पनि, यदि परमेश्वरले त्यही बाटो भएर जानु पर्छ भनेर भन्नुभयो भने यीशु प्रभु त्यसमा समर्पित हुनुभएको हामी देख्छौ। र यीशुले यो मृत्युलाई परमेश्वरको इच्छा हो भने त्यो स्वीकार गर्छु भनेर उहाँले प्रतिबद्धता जनाउनु भएको देखिन्छ। र यीशुले प्रार्थना गरेर फर्के र आउँदा चेलाहरू निदाइराखेको पनि थियो। यीशु प्रभुले यति प्रार्थना गरेर उहाँ फर्किनुभयो, चेलाहरू भने निदाइराखेको थियो र यीशुले भन्नुभयो कि तिमीहरू मसँग एक घण्टा पनि जाग बस्न सकेनौ भन्दै यीशु प्रभुले चेलाहरूलाई यो खालको प्रश्न पनि गर्नुभयो अनि उहाँले यो भन्नुभयो, जागर हो, प्रार्थना गर।

0: परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ र मानिसहरूले परमेश्वरलाई विश्वास गर्ने निर्णयहरू गरेका छन् र परमेश्वरसँग उनीहरू आनन्द जीवनमा सर्नका लागि उनीहरू निर्णय गर्छन्। तर शरीरले त्यो कुरालाई सहमत दिँदैन, शरीर चाहिँ आत्माको विरुद्धमा हुन्छ र आत्मा शरीरको विरुद्धमा, शरीर आत्माको विरुद्धमा हुन्छ। त्यसै कारणले पनि यहाँनिर जागो रह्यो, प्रार्थना गर्यो भने मानिसहरू परीक्षाबाट बस्न सक्छ भन्ने कुरा यीशु प्रभुले यहाँ बताउँदै हुनुहुन्छ। यदि जागर रहेन भने, प्रार्थना गरेन भने मानिसहरू परीक्षामा पर्छन्, किनभने शरीर दुर्बल छ। यो शरीरमा भएका मानिसहरूले जागर रहनुपर्छ, प्रार्थना गर्नुपर्छ र त्यसपछि मात्र परीक्षामा उनीहरू पर्नबाट जोगिन सक्छ। तर चेलाहरू निदाइरहेको नै भेटाउनुभयो। उहाँले त्यसरी घरिघरि यीशुले चेलाहरू निदाइराख्नुभएको भेटाउनुभयो र उहाँले तेस्रो पल्ट पनि त्यही प्रार्थना दोहोर्याउनुभयो। अनि हुन सक्छ भने यो कचौरा मबाट हटोस् भनेर यीशु प्रभुले यो प्रार्थना दोहोर्याउनु भएको थियो, तिहिराउनु भएको थियो र चेलाहरू अझै सुतिरहेकै अवस्थामा भेट्नुभयो। अनि भन्नुभयो, हेर, समय नजिक आइपुगेको छ, मानिसको पुत्र पापीहरूको हातमा पर्न लागेको छ, उठ जाउँ भनेर यीशु प्रभुले पक्राइदिने काम नजिकै छ भनेर यीशु प्रभुले आफ्नो प्रार्थना सकेर यो कुरा भन्नुभयो र यसरी यीशु प्रभुले आफ्नो भविष्यका कुराहरू देखेर, क्रुसको मृत्युलाई देखेर यीशु प्रभु व्याकुल भएको देखिन्छ र शोकित भएको पनि देखिन्छ। अनि त्यतिखेर यीशु प्रभुले हुनु सक्छ भने यो कचौरा अथवा यो क्रुसको, यो निर्दय क्रुसको मृत्युबाट भनौँ हटोस् भनेर पनि यीशु प्रभुले यसलाई साँचो सत्य कुरा उहाँले प्रकट गर्नुभयो। तर पनि उहाँले यो भन्नुभयो कि यदि सारा विश्वको मानिसहरूको लागि मर्न नै पर्छ भनेर परमेश्वरले यो पहिल्यैदेखि योजना गर्नुभएको हो र परमेश्वरको इच्छा नै यो हो भने यीशु प्रभुले आफूलाई मृत्युमा जान पनि तयारी हुनुभएको देखिन्छ र अन्तमा यीशुलाई मानिसहरूले पक्राइ छाड्ने कुरा नै, पक्रिने कुरा नै निश्चित भएको देखिन्छ। त्यसकारण यहाँ लेखकले यो खण्डमा यीशुले गर्नुभएको गेतसमनीको प्रभावकारी र परमेश्वरको इच्छामा समर्पित भएको प्रार्थनाको बारेमा उल्लेख गरेका छन्। चेलाहरूले प्रार्थना गर्न नसकेको र यीशुले प्रार्थनामा आफ्नो गम्भीरताको बारेमा अघि बढेको कुरालाई पनि उल्लेख गरेका छन्। उहाँले भन्नुभयो कि जागर हो, प्रार्थना गर र परीक्षामा नपर। आत्मा तयार भएको तर शरीर चाहिँ दुर्बल भएको कुरालाई पनि उल्लेख गरेका छन्। यसरी नै हरेकले आफूलाई परीक्षामा नपर्नलाई जागर रहेर प्रार्थना गर्नुपर्छ। परीक्षा हरेकलाई आउँछ, परीक्षा धेरैलाई आउँछ, सबै मानव जातिलाई परीक्षा आउँछ, किनभने यो शरीर दुर्बल छ। मानव जीवनमा परीक्षाहरू अनगिन्ती आउँछ र यी परीक्षाहरूबाट विजय हुनलाई आत्मिक युद्ध गर्नुपर्छ र यो युद्ध चाहिँ प्रार्थना हो। जागर रहनुपर्छ, प्रार्थना गर्नुपर्छ अनि मात्र त्यो व्यक्तिले विजय गर्न सक्छ। आदरणीय श्रोता, के आज हजुरको जीवनमा पनि परीक्षाहरू आइरहेको छ। कति पल्ट परीक्षामा पढ्नुहुन्छ दिनमा? अनि कसरी जोगिँदै हुनुहुन्छ? यहाँ लेखकले जाग रहेर प्रार्थना गर्यो भने परीक्षाबाट, परीक्षामा पर्नबाट जोगिन्छ। सर आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र परीक्षामा नपर्नलाई जाग रहेर प्रार्थना गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउने नै छु अर्को प्रवचनको सेवा लिएर। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो धन्यवाद सहित प्रार्थना लस्युगो नला विश्वासी चमक लस्युगो जय मसी तथा नमस्कार स्पार्क माई थेतला अंक एक री रंग निदा स्वागत मुला न बियोग तामाङ तिनीला चु कार्यक्रमला शीर्षक मुला धन्यवाद सहित प्रार्थना लस्युगो नला विश्वासी चमक बसिखाऊ तिनी न रंगा दिदेन प्रार्थना लामा याङसी थान्दोला सेम वृत्तिला बारिदी तिगै तम जुबारी सेमुला याङला प्रार्थना कदे हाइमन्दमन आनन्द दिन धन्यवाद त्रिम्बा तिम तादोला एक थेसनुलेकी पाँच अध्यायला सोह्रदेखि अठारी अठार रिमुभ सदन ताङसी च्यु वच्छे सदन प्रार्थना लाऊ दुःख सुख जस्तन तसै धन्यवाद पिनगो तिग दिषम ख्रिस यसुदेन छ्याम गिक तबा एनी गदिसे चुराङबा लगै बिसी परमेश्वर से विवा मुला जब याङ प्रार्थना लवा समस्या ध्यान केन्द्रित लामुला चुसे याङ दा नङ्ग्याम दुःख पिनमुला देन दुःखी तुलाई दिमुला तसै जब याङला ध्यान चु समस्या याम याङ दा छुटकारा पिनमा परमेश्वरलाई क्षमतरी तामुला थेरै याङला दुःख धन्यवादरी परिणत तामुला यदि रङ्सी हाजी भए तामुला लागिरी प्रार्थना लसुजी थेरेन्दे प्रार्थना लिच्छ रङ दाते दोना नोन थे बारे चिन्तित हुसुला विषम चुला अर्थ चु हिन्बागी रङ्सी दाती दोना थे परिस्थितिला हेर्छ लाभ्री लसुला रे फिलिपी चार अध्यायला सात थेन जे समझले नोन पाङबरे अहमसेला परमेश्वरला शक्ति छे एनी गदेला तिन देन एनी गदेला सेम्दा यसरी रक्षलाला जब याङ रङला तिङरी विश्वास लाला कि परमेश्वर से ज्ञानवन मुसुला देन रोसे याङदा याङला अनुरोध पुरा लाभरी छोना माया लस्युलमला जब याङ से नच्छ महसुस लजीबा चिन्दा शान्ति से प्रतिस्पादन लामुला एक पत्रुस पाँच अध्यायला सात एनी गदेला बेनन मो बो बोमो परमेश्वर दसुम इन्गो तिग्द विषम रोसे एनी गदेला वास्ता लसुमुला याङसे याङला लुइला बोझ कादे राङमघ्याम हटप्तोला थेन दे थेनी गदेला दा परमेश्वरला बम्री थान्दोला याङला अब परमेश्वरलाई लागिर याङला प्रार्थना चुराङ बताला हे परमेश्वर गदा चिन्ता ग्लाब्दाबा ताम दार्यम राङला बिम्बा नचुदा राङला हम्बा यारी पिन्बा मुला नदा था मुला दार्यम राङसे गाला लागिरे चुला हेर्छ लसुला एक कुरान्थी पाँच धैल सात तिग्दम याङ विश्वास ज्ञाम ब्रामुला नाङबा ताम्ला आधारी आइन्बा यद्यपि याङसे प्रार्थना लवबिच्छ याङला मिसे नाङबरी हम्बा परिणाम गते योनन नाङबरी अहम याङसे डाङबरी आवश्यक मुला कि परमेश्वर से माया लभ गरिदा हेर्चा लभरी हाइमा दमन विश्वास योग्य मुसुला देन रोसे राङदा लानन माया लसुमुला थेन्डे दारेम याङ जेखेन्थे छ्यानला लागिरी ग्रन्जीव मुला जब याङला प्रार्थनाला जवाफ पिन्ला प्रभावशाली बाइबल शिक्षक सोवान भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लस्युगो हस्त त्यो समय रि बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार।
2: लस्सो है मेबे फेबेमा रङमा जे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052420470 असेम 98511 87882 फोनसिन जिम से गोइ रोमा
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण टिबल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141-67764 98141-67764
10: बुढा आज इन्टरभ्यु थियो के भयो त
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
10: होइन के भन्छ कसरी नि
11: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491-185-810 98491-185-810
9: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98510-63802 98510-63802
10: होइन आजभोलि मलाई यस्तो
8: के भाओला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
12: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
8: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
12: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि त्यहाँ त प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
8: ए हो र नानी त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ
12: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
8: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
12: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
8: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
12: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवनको आधार आयुर्वेद उपचार
13: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
13: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
14: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
13: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
15: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नु होला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: आज नै श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारभर सुनिराख्नु भएको छ। नेपाली बहस काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ। नेपाली बहसमा पछिल्लो समय जुन ढंगले हामी चर्चा परिचर्चा गरिरहेका छौं, राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक पाटोका विषयहरूमा बहस र छलफल पनि गरिरहेका छौं। बालिनको सामू विपक्षीहरू गलेका छन्। प्रधानमन्त्री बालिनले संसदमा उपस्थित भएर सीमा विवाद बारेको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षीको अडान सुन्दै सुनेनन्, जसमा राष्ट्रपा र सभामुखको साथ पनि रह्यो र परिणाममा विपक्षी दलहरू पछि आफै हट्न बाध्य बनेका छन्। तर पछिल्लो समय जुन किसिमले बालिन शाह संसदमा आउन मानिरहेका छैनन्, प्रधानमन्त्रीले संसदमा आउन नमानिसके पछाडि प्रतिपक्षीहरूले विरोध जनाइरहेका थिए र हिजो श्रम संस्कृति पार्टीले भने संसदमा आफ्नो विरोध चाहिँ जनाइरह्यो र श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङ लगायतका सांसदहरूले विरोध समेत जनाएका थिए र प्रधानमन्त्रीको उपस्थिति नै उनले संसदमा माग गरेका थिए। त्यसै गरी अर्थमन्त्री डाक्टर सोडिम वाग्लेका विषयमा पनि विपक्षी दलहरूले आवाज उठाएका छन्। करका दर हेरफेरदेखि लिएर जुन बीवाईडी चीनको नाकामा रोकिएका छन्, त्यहाँ चाहिँ सशस्त्रको नियन्त्रणमा छन्, ती बीवाईडीहरूका बारेमा पनि स्पष्ट रूपमा जवाफ दिनुपर्ने अर्थमन्त्रीले भन्ने आवाज पनि यतिखेर संसदमा उठिरहेको छ। आदरणीय श्रोता, कुल 1 अर्ब पुरस्कार करिब 80 अर्ब डलरको कारोबार हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित फिफा विश्वकप फुटबलको 23 संस्करणमा 48 टोली सहभागी हुँदैछन्। केही प्रश्न र विवाद बीच शुरू हुन लागेको प्रतियोगिता 6 सातासम्म चल्नेछ। विश्वकप फुटबल आजदेखि हुँदैछ। तथ्याङ्कमा विश्वकपलाई हेर्ने हो भने खेल संख्या 104 वटा रहनेछन्। रंगशाला 16 वटा छन्। कुल दर्शक 6 अर्ब भन्दा बढ़ी रहनेछन्। अनुमानित खर्च 13 अर्ब 90 करोड डलर को अनुमान पनि गरिएको छ। कुल पुरस्कार 1 अर्ब 2 करोड को पनि अनुमान छ। कुल पुरस्कारको कुल कारोबार 80 अर्ब 1 करोड डलर रहने बताइएको छ। त्यसै गरी श्रमिकको आमदानी 20 अर्ब 80 करोड डलर रहनेछ। त्यसै गरी कुल रोजगारी पाउनेछन् करिब करिब 8,23,474 जनाले रोजगारी पाउनेछन्। यो विश्वको महाकुम्भ आजबाट शुरू हुँदैछ, फिफा विश्वकप 2026। आधुनिक श्रोता, नेपाली बहसमा हामी खेलको विषयलाई पनि उठान गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ। नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्ष अघि पछि अघि बढ़ियो सुनवाई। अब के हुन्छ नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा सुनवाई शुरू भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै व्यापक रूपमा रकमहरू असुल गरिएको थियो, जसमा नेपाली कंग्रेसकी तत्कालीन नेत्री आरजू राणा देउबादेखि लिएर विभिन्न व्यक्तिहरू, मंजू खाँडहरूदेखि लिएर विभिन्न व्यक्तिहरू त्यहाँ मुछिएका छन् र एकताका यसको अनुसन्धान गर्ने क्रममा तत्कालीन गृहमन्त्री रवि लामिछानेले फाइल खोल्नै लाग्दा सरकार पनि च्युत भएको थियो, ढलेको थियो र कतिपयको भागाभाग समेत भएको स्थिति थियो। अब भने यो फाइल खुल्दैछ। नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीहरू अब कानूनी दायरामा आउँछन् र उनीहरूसँग छानबिन अनुसन्धान गर्ने तयारी यतिखेर भइरहेको छ। आदरणीय श्रोता, आज हामी छलफल गर्न चाहन्छौ अहिलेको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बर्डर अकुपेशनसँग सम्बन्धित भनेर परराष्ट्र मन्त्रीले हिजो मात्रै संसदमा धारणा व्यक्त गर्नुभएको छ। जुन किसिमले यो विषय उठ्यो, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर संसदमा अवरोध पनि गर्यो, जहाँ चाहिँ संसदलाई जुन ढंगले बन्धक बनाउने काम भयो, जुन ढंगले कार्यपालिकाको एउटा बन्धक बन्यो, छाया बन्यो व्यवस्थापिका भन्ने खालका आवाजहरू पनि यतिखेर उठे। तैपनि प्रधानमन्त्रीले आफूले उक्त भनाई नसच्याइकन राष्ट्रिय स्वतन्त्र पार्टीले भनाईलाई सच्याउनु पर्ने एउटा दुर्भाग्य स्थापना भयो संसदमा। यो विषय चाहिँ यतिखेर आलोचनात्मक ढंगले अगाडि बढ़िरहेको छ। तर सर्वदलीय बैठक अर्थात यसभन्दा अघि दलहरू बीच राखिएको बैठकमा केही सहमति जुटिसके पछाडि हिजोबाट संसदको अवरोध खुलेको छ। तैपनि विभिन्न कारणहरूलाई लिएर अवरोधको क्रम पनि जारी छ र राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन ढंगले सरकारले दुई तिहाई नजिकको मत दिएको छ, त्यो मतको औचित्यता र त्यो मतको ले दिन सक्ने डेलिभरी सुशासनका विषयहरू पनि यतिखेर उठेका छन् र आजको क्रममा हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौं। महिला जनप्रतिनिधिको कुरा गर्न चाहन्छौ। ओडादेखि संसदसम्म पनि असुरक्षित रहेको विषय यतिखेर आएको छ। मेरो अभिव्यक्तिले कुनै पनि धर्म मान्यलाई समस्या नहुनुपर्ने हो। के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नु पर्ने हो भनेर हिजो संसदमा खुशबु ओली राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसदले आवाज उठाएकी थिइन्। त्यो आवाजपछि गृहमन्त्रीले आश्वासन दिएका छन् हामी कसले त्यो गलत नियतका साथ फोन गर्यो, कसले धम्की दियो, त्यसको चाहिँ कार्यवाही प्रक्रिया अगाडि बढ़ाउँछौ भनेर अहिलेको अवस्थामा गृहमन्त्रीले भनेको विषय पनि आएको छ। नेपाली भाषामा हामी यतिखेर चर्चा गर्न चाहन्छौ। सरकारले 600 दिनभित्र सुकुम्बासी भूमिहीनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। हालै मन्त्री परिषदबाट पारित भूमि सम्बन्धी कैसौं संशोधन नियमावली अनुसार सरकारले यस्तो घोषणा गरेको हो। जब जहाँ होल्डिङ सेन्टरमा भूमिहीनहरूलाई राखिएको छ, होल्डिङ सेन्टरमा भूमिहीनहरूको भने अवस्था दयनीय रहेको विषय यतिखेर जोड़िएर आएको छ। यसका विषयमा पनि आजको नेपाली भाषामा हामी चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौं हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
6: जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नयाँ मोबाइल तथा सेकेन्ड ह्याण्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खानचोक, गोर्खा।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: रेडियो बिहानी 97.6 MHz।
4: हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख, स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियार हुनुहुन्छ। प्रकाश चन्द्र परियारजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धेरै धेरै धन्यवाद खेमजी।
4: अब फेरि राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा पुनः सुदन गुरूङलाई पुनर्बहाली गरिसके पछाडि उहाँलाई धोई पखाली फेरि पुनर्बहाली गरियो भन्ने खालको आलोचनात्मक टिप्पणीहरू भइरहेका छन्। संसदीय जुन छानबिन समिति बनेको थियो, उहाँको जुन सम्पत्तिका विषय र अन्य विषयहरूलाई उठाएर त्यो समितिको प्रतिवेदन सरकारले बुझ्यो तर त्यसको अध्ययन नगरिकनै त्यसै दिन शपथ ग्रहण गरायो भन्ने आलोचना भयो। के भन्नुहुन्छ?
5: हामीले अपनाएको प्रणाली प्रधानमन्त्रीय प्रणाली हो। क्याबिनेट सिस्टममा प्राइम मिनिस्टरले आफ्ना मन्त्रीहरूको हेरफेर गर्ने, पदे सुपानमा मर्यादा कायम राख्ने, आफ्ना मन्त्रीहरूलाई कार्य विभाजन गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा हुन्छ। हामीले अपनाएको वेस्ट मिनिस्टर सिस्टम को मूल मर्म प्रधानमन्त्रीलाई कार्यकारी बनाएर प्रधानमन्त्रीको मिसन, प्रधानमन्त्रीको भिजन र प्रधानमन्त्रीले सोचेको विकास समृद्धिको राजमार्गमा आफ्ना टीमलाई काम गराउने प्रणाली बनाउने नै स्वाभाविक रूपले यो आएको हुन सक्छ। यसमा स्वयं प्रधानमन्त्रीको अग्राधिकार भएकोले प्रधानमन्त्रीले पार्टी सभापतिसँग समन्वय सहकारले गरेर नै यस प्रकारका कदमहरू चाल्ने अभ्यास।
4: अपरियाजी, सुन्दै हुनुहुन्छ? ठिक छ। अब यो अवस्थामा के छ भने नि, जस्तो हरेक बेला कुनै पनि व्यक्तिमाथि विवादहरू उठ्छन्, त्यस पछाडि समितिहरू बन्छन् र समितिहरू बनिसकेपछि समितिले चोख्याउने मात्र काम गर्छ भन्ने खालका

0: आवाजहरू उठिरह हुन्छन् क्या, आलोचनात्मक टिप्पणीहरू भइरह हुन्छन् होइन, उहाँलाई पनि चोख्याउने काम मात्रै त गरियो नि त हो।
1: प्रश्न उठे पछाडि प्रश्नको घेरा भन्दा बाहिर जानु हुँदैन भन्ने मान्यता बमोजिम नै उहाँको राजीनामा थियो र अहिलेको पुनर्बहालीलाई पनि प्रधानमन्त्रीको अग्राधिकारको रूपमा मात्रै मैले लिएको छु। बाहिर आएका टिका टिप्पणीहरूको मर्म कुनै स्थानमा होला, तर हामीले अपनाएको प्रधानमन्त्री प्रणालीले आफूलाई काम गर्न र परिणाम ल्याउन आफ्नो टिम कस्तो बनाउने भन्ने अग्राधिकार स्वयं प्रधानमन्त्रीसँग हुने भएकाले प्रधानमन्त्रीले आफ्नो कामको स्पिरिट र राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट अनुसारले क्याबिनेटको हेरफेर गर्ने, क्याबिनेटको विस्तार गर्ने, क्याबिनेटको वरियता मापन गर्ने अग्राधिकार प्रधानमन्त्रीसँगै भएको कारणले त्यसमध्ये पनि यसमा यहाँ कुनै गठबन्धन शक्तिलाई समन्वय गर्नुपर्ने, मिलाउनु पर्ने होइन बाँडफाँड गर्नुपर्ने समस्या दुई कम दुई त्यही सरकारलाई नभएका कारणले यो भएको प्रश्न बुझ्न सकिन्छ।
0: अब यो प्रधानमन्त्रीको उपस्थितिलाई लिएर पनि लामो समय संसद बन्धक बन्यो होइन प्रधानमन्त्रीज्यू, अब हिजो पनि विपक्षीहरूले आफैले गल्नुपर्ने एउटा स्थितिको सिर्जना भयो परराष्ट्र मन्त्रीज्यूले जुन प्रधानमन्त्रीज्यूले संसदमा बोलेको विषय सीमाको विषयलाई र त्यस पछाडि बजेटकै क्रममा पनि त्यस पछाडिका अन्य क्रियाकलापहरूमा पनि निजता कार्यक्रमकै विषयमा पनि उहाँमा चाहिँ धेरै प्रश्नहरू उठे तर उहाँ उपस्थित नहुने एउटा परिस्थिति बन्यो। एक मिनट मात्रै डिस्टेन्स भएको संसदमा प्रधानमन्त्रीको उपस्थिति किन हुँदैन?
1: प्रधानमन्त्रीले यो विषयलाई संवेदनशीलताका रूपमा हेर्नु भएको छ भन्ने कुरा व्याख्या गरिनु पर्दैन, किनभने यो सवालले संसदमा जुन अवरुद्ध आयो यस बारेमा स्वयं प्रधानमन्त्री अनभिज्ञ हुनुहुन्न भन्ने कुरा हामीले व्याख्या गरिनु पर्दैन। यो सवाललाई सम्बोधन गर्न स्वयं प्रधानमन्त्री संवेदनशील भएको कुरा म आम श्रोताहरूलाई विश्वास दिलाउँछु। यसको प्रक्रिया यसलाई कसरी सम्बोधन गर्ने अनि यो सवालमा स्वयं सत्तारूढ दलको अगुवाहरूको भूमिकासँग सन्तुलन गर्दै समन्वय गर्दै यसलाई सरलीकृत गर्ने जुन सत्प्रयास भयो त्यसले परिणाम ल्याइरहेको छ।
0: होइन, अहिले जुन ढंगले प्रधानमन्त्रीले संसदमा उपस्थित नहुने जुन किसिमको विषयहरू आइरहेको छ यसमा तपाईँ पनि सन्तुष्ट हुनुहुन्छ? प्रधानमन्त्री उपस्थित हुनु पर्दैन, लोकतान्त्रिक पद्धतिमा संसद जनताको आवाजहरू मुखरित हुने थलो हो, प्रधानमन्त्रीले आउने जवाफहरू दिने, सांसदहरूसँग इन्ट्राक्सन गर्ने होइन, यो खालको गतिविधिहरू हुनुपर्नेमा त्यो विरलै देखियो क्या? प्रधानमन्त्रीज्यू उपस्थित किन नहुने त्यहाँ चाहिँ संसदमा?
1: संसदको मूल्य मान्यता मर्यादा र यसको मर्मलाई आत्मसात गर्नु पर्ने दायित्व 275 जना सांसदहरूकै हो। यसमा कुनै वाद विवाद मतान्तरण हुँदैन, तर अभूतपूर्व मत क्रान्तिपछि बनेको सरकारले शपथ ग्रहण पछाडि नै परिणाममुखी कामका लागि बडो मेहनत र निरन्तर अहोरात्र खटिरहेको कुरा हामीले भुल्नु हुँदैन। यो 9 महिने सरकार, 6 महिने सरकार, 1.5 वर्ष सरकार आजै ढल्छ भोलि ढल्छ भन्ने हिसाबले बडो गठबन्धन हिसाबको हामीले विगतको अनुभव भन्दा फरक भएको कारणले आफ्नो नीति कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र र नेपाली जनताको मनोदशालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको छ। सरकारको काम गर्ने तौर तरिका संविधान विधान भन्दा बाहिर हुँदैन। कतिपय हामीले देखेको कुराहरू मूल्य मान्यता अभ्यास प्रचलन भन्दा बाहिर भयो कि भन्ने आशंकालाई तिर्दै समय समयमा स्वयं प्रधानमन्त्रीले आफ्ना सन्देशहरू आफ्ना उत्तरहरू र संसदमा उपस्थिति भएको कुरा छँदैछ र फेरि पनि प्रधानमन्त्री संसदमा टेक्दै नटेक्ने कसम खाएर सार्वजनिक पनि म अब यो संसदमा टेक्दिन, यो संसदले मलाई केही गर्दैन, यो संसदप्रति मेरो आस्था छैन भनेको होइन भनेर आम श्रोताहरूलाई
0: होइन देशभरिका लाखौं श्रोताले यसलाई सुनिराख्नु भएको छ। 350 भन्दा बढी रेडियो एफएम स्टेशनहरूले नेपाली बसलाई यतिखेर प्रसारण होइन गरिरहेका छन्। डिजिटल प्लेटफर्ममा पनि विदेशमा रहेका नेपालीहरूले पनि यस कार्यक्रमलाई सुनिरहेका छन्। आज एउटा कुरा तपाईँ मलाई के बताइदिनुहोस् भने प्रधानमन्त्री संसदमा उपस्थित हुने कुरा, उहाँले जवाब दिने कुरा, होइन उहाँले चाहिँ हुन्छ प्रतिनिधि सभा नियमावली अनुसारका कतिपय प्रावधानहरू छन्, प्रधानमन्त्रीले तोकेको व्यक्तिले गएर जवाब दिन मिल्ने भन्ने त छ नै, तर कम्तीमा पनि संसदप्रति जवाबदेही हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न त एउटा छ। तर कार्यपालिकाको छाया बनाउन खोजियो व्यवस्थापिकालाई, मन लागे आउने मन नलागे नआउने, यो ढंगले अगाडि बढ्दाखेरि त विपक्षीहरूले त अवरोध गर्न थाले, होइन यो विपक्षीलाई गलाउने रणनीति हो सचेतकज्यू?
1: होइन, प्रधानमन्त्री संसदप्रति, नेपाली जनताप्रति, प्रति नेपालको संविधानप्रति जवाबदेही हुनुपर्छ। यो न्यूनतम कुरा हो, अधिकतम कुरा हो होइन, किनकि जनता जनार्दनकै जगमा प्रधानमन्त्रीले राजका शासन प्रशासनको नेतृत्व गर्ने हो र नेपाली जनताको विकास समृद्धि सुशासनको उत्कट चाहनालाई नेपाली जनताले नै गरेको अभूतपूर्व मत क्रान्तिको जगमा बन्नुभएका प्रधानमन्त्री जनताप्रति गैर जिम्मेवार हुने कुरा कल्पना गर्न पनि सकिँदैन र संसदको मर्म, गरिमा, मूल्य, मान्यता, अभ्यास र नेपालको संविधानलाई अक्षरसाथ पालना गर्नुपर्ने दायित्व एकजना भूमि मान्छेदेखि हेड अफ द स्टेट राष्ट्रपतिसम्म सबैको हो। अहिले कतिपय सवालमा प्रधानमन्त्री दैनिक संसदमा आइदियोस् अनि संसदको रोस्टमबाट प्रधानमन्त्रीसँग आँखा जुझाएर सभामुख मार्फत फेरि सरकारलाई नै प्रश्न गर्न पाइयोस्, खबरदारी गर्न पाइयोस् भन्ने चाहना राख्नु अनौठो कुरा होइन, खराब कुरा होइन, तर प्रधानमन्त्रीले आवश्यकता अनुसारले संवैधानिक व्यवस्था बमोजिम नै प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको मन्त्रीहरू सरकारको तर्फबाट उपस्थिति भएर सार्वभौम सांसदहरूले उठाएका प्रश्नहरू, उहाँहरूले राख्नुभएका सवालहरू, जिज्ञासाहरू र कानून, संविधान र जनताका कुराहरूलाई लिपिबद्ध गरेर सरकारले कार्यक्रममा र सांसदहरूको सवाललाई सम्बोधन गर्दै जानुपर्ने दायित्व
0: हो। प्रकाश चन्द्र प्रियाजी, एउटा कुरा जनतालाई के बताइदिनुहोस् भने नि राजसभाका सांसदको मुखमा टेप लाग्या हो अहिले, प्रधानमन्त्रीले जे बोले पनि ढ्याप ढ्याप मात्रै गर्ने संसदमा, त्यसको करेक्सन गर्नु पर्दैन, त्यसको चाहिँ बारेमा प्रति प्रश्न गर्न सक्नु पर्दैन यहाँहरूले सचेतकज्यू?
1: यो
0: हिजो प्रतिपक्षी दलका नेताले पनि त भन्नुभयो नि त, विश्वनाथ आङ्डामेजीले भन्नुभयो होइन, तपाईँ त्यही हुनुहुन्थ्यो सुनिरहनु भएको छ, तपाईँहरूको मुखमा त टेप लागेको छ।
1: खेमजी, यो लोकप्रिय कार्यक्रम मार्फत म नेपाली आदरणीय श्रोताहरूसँग के अपील गर्न चाहन्छु भने पार्लियामेन्ट्री प्रोसिडर संसदीय अभ्यासमा सत्तारूढ प्रमुख प्रतिपक्ष, विपक्ष, सड़क र मीडियाका आफ्नो दायरा, योगदान, भूमिका, जिम्मेवारीता हुन्छ। सत्तारूढ दलको सांसदहरूले आफ्ना जनताका सवालहरू सुन्ने समय, आकस्मिक समय, विशेष समय र अन्य विचाराधीन सवालहरूमा अग्रिम नाम टिपाएर सभामुख मार्फत सरकारलाई नै सम्बोधन हुने गरी नेपाली जनतातिर नै फर्केर आफ्नो कुरा राख्ने अधिकारलाई सुनिश्चित गरिएको छ। प्रमुख प्रतिपक्ष बिना संसदको गरिमा हुँदैन। प्रमुख प्रतिपक्षले सरकारलाई जवाबदेही बनाउन, सरकारलाई गैर जिम्मेवार हुन्छ कि भनेर ट्र्याकमा ल्याउन र यो देशको संविधान, ऐन, कानून, नियमावली, विधि विधान अनुसारले चलाउन जहिले पनि रचनात्मक खबरदारी गर्नुपर्ने दायित्व हुँदै हो। सत्तारूढ दलले आफ्नो सरकारका राम्रा नीति, कार्यक्रम संस्थालाई सहयोग गर्दै त्यसलाई कार्यान्वयन गर्न रचनात्मक खबरदारी गर्छ। यो काममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको रचनात्मक खबरदारी इतिहासमा दस्तावेजीकरण हुने कुरामा अहिले नै हामी विश्वस्त छौं। तर सत्तारूढ दलका
0: सांसद
1: सांसद बीचको फरकपना चाहिँ हामीले छुटाउनै पर्छ, किनभने जहिले पनि सभामुखको दाहिने आसनमा सत्तारूढ दलका सांसदहरू बस्ने प्रचलन छ। हामीले दुई कम दुई तिहाई बहुमत भए पनि संसदीय मूल्य मान्यता परम्परा र अभ्यासहरूलाई सबै आकाश पताल कराए झराक पारेर च्याछुत पारेर नयाँ गरेको पनि होइन। केही आफ्ना विशिष्ट शैली तर कानून संविधान भन्दा बाहिर कुनै एक थोपो काम गरेको छ भने हामीले पटक पटक प्रश्न मात्रै गराइन त्यो नेपाली जनताले भोलि फेरि हामीलाई दण्डित पनि तुलाउनुहुन्छ भन्ने कुरा हामीलाई ज्ञान छ। र हाम्रो यो संसदमा जेन्जी विद्रोहको जगमा जुन निर्वाचन भयो, शहादतको जगमा रगतको जगमा शहीदको प्रतिनिधि शहीदकी आमा पनि रहेको कारणले हामी कति संवेदनशील छौ भन्ने कुरा धाम जस्तै छर्लङ्ग छ। त्यस कारणले हामीले गर्नुपर्ने जिम्मेवारी हामी गरिरहेका छौं। प्रमुख प्रतिपक्षीको धर्म मर्म बमोजिम उहाँले गरिरहनु भएको होला, कहिलेकाहीँ अलिक अचाक्लीकरण भयो भने सामान्यतया विपक्षीहरूलाई प्रमुख प्रतिपक्षीहरूलाई केही छुट दिने चलन विश्वमै छ। हामीले पनि अङ्कको अहंकार कहिल्यै देखाएका छैनौं र हामी नेपाली जनतातिर फर्केर के भन्छौ भने आखिर सरकारलाई काम गर्न अभूतपूर्व मत क्रान्ति गरिसकेपछि पनि सरकारको हात बाँधेर पहिले जस्तै परम्परागत धर्रामै होइन नौ महिना संसद अवरुद्ध गरेर हिजो रेलिङ बाँचेर कुर्सी गर्ने फर्मेटमा आयो भने रगतको अपमान हुन्छ। हामी समृद्धिको राष्ट्रिय राजमार्गमा हिँडिरहेका छौं, यसलाई अवरुद्ध हुन्छ। यो हुनु भनेको प्रमुख प्रतिपक्षी विपक्षी नेपाली जनता सबैलाई इतिहासमै धोका हो। त्यस कारणले हामी जति संवेदनशील छौं हामीभन्दा बढी प्रमुख प्रतिपक्षले संवेदनशील हुनुपर्छ भन्ने म विश्वास राख्छु।
0: जाँदा जाँदै सचेतक ज्यू, एउटा कुरा नेपाली जनतालाई बताइदिनुहोस्। जाँदा जाँदै अब सरकारमा के ट्विस्ट आउन थालेको हो? प्रधानमन्त्रीको क्रियाकलापहरूलाई लिएर सर्वदलीय बैठकमा विपक्षीहरूले पनि भन्नुभएछ, सभापति ज्यू रविजी तपाईँ प्रधानमन्त्री भइदिएको भए यत्रो अप्ठ्यारो हुने थिएन, तपाईँ त आउनुहुन्थ्यो, बोल्नुहुन्थ्यो सदनमा, होइन आफ्नो आवाजहरू राख्नुहुन्थ्यो भनेर चाहिँ उहाँहरूले नि भन्नुभएछ। पार्टीभित्र पनि अब यी कतिपय गतिविधिहरूका कारणले गर्दाखेरि बाहिर धेरै प्रस्फुटित नभए तापनि आन्तरिक रूपमा प्रवृत्ति र शैलीहरूप्रति चाहिँ धेरै नेताहरूले धेरै सांसदहरूले हामीलाई पनि भन्छन्। केही ट्विस्ट आउन थाले हो?
1: राष्ट्रिय स्वतन्त्र पार्टीले थोरै समयमा राज्यको बागडोर सम्हाल्ने अवसर होइन अभूतपूर्व अवसर पाएको छ। यो अभूतपूर्व अवसरलाई सम्बोधन गरेर परिणाम ल्याउनुपर्छ भन्ने कुरामा हामी यसलाई अधिकतम सवालमा संवेदनशील छौं र विगतका खराब नजिरहरूलाई चिर्दै सत्ता संसद र सरकारको समन्वयमा हामी अब्बलताको अभ्यास गर्ने प्रयासमा छौं। सरकारको नेतृत्व सम्माननीय प्रधानमन्त्रीले गरिरहनु भएको छ, उहाँले सर्वदलीय पार्टी सभापतिसँग समन्वय गर्नुहुन्छ, पार्टीको नेतृत्व सर्वदलीय सभापतिले गर्नुभएको छ, सम्माननीय प्रधानमन्त्रीको कतिपय चासोहरू चिन्ताहरू सवालहरू सम्माननीय प्रधानमन्त्रीले सर्वदलीय सभापतिसँग समन्वय गरेर निराकरण गर्नुहुन्छ र संसदलाई कसरी संसद जस्तो बनाउने भन्ने जिम्मेवारी संसदीय दलका पदाधिकारी र हामी सांसदहरू सम्पूर्ण मिलेर यसलाई निरूपण गरिरहेका छौं, सम्पादन गरिरहेका छौं र तीनै क्षेत्रलाई सन्तुलन गरेर हामीले परिणाम ल्याउने मार्गमा हिँडिरहेका छौं। र म फेरि पनि नेपाली जनतालाई दुई हात जोडेर भन्छु, शपथ ग्रहण गरेको दिनदेखि नै सरकार अहोरात र परिणाममुखी कामका लागि खटिरहेको छ, अभूतपूर्व यो मतक्रान्ति पछाडि संसदलाई बिजनेस दिन सरकारले सफल भएको छ, त्यो बिजनेसलाई हामीले बडो मेहनतका साथ परिणाम ल्याउने सवालमा हामी अगाडि बढ़िरहेका छौं। पार्टीले आफ्नो पार्टी जीवनमा काम गर्न अघि बढ़िरहेको छ र हामी आगामी असार 7 गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसकै दिन प्रथम ऐतिहासिक महाधिवेशन ऐतिहासिक नगरी चितवनमा गर्दैछौ। यसले के हामी सन्देश दिन चाहन्छौ भने सरकार सदन र पार्टीको सन्तुलनका सँगसँगै संविधानलाई छाता बनाएर नेपाली जनताको अनुहारलाई आत्मसात गरेर चैतको रगत पसिनालाई ऐना मानेर यो अभूतपूर्व अवसरलाई हामी भरपूर सदुपयोग गर्दै 5 वर्षे कार्यकाल सफल बनाएर कम्तीमा 3 दशक नेपाली जनताको विकास समृद्धि सुशासनको चाहना सामाजिक न्याय स्वाधीनता र मानव मर्यादाको हाम्रो दायित्व र नेपाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीमा सार्वजनिक गरेको वाचापत्रको मूल मर्म नेपाललाई 1 दशकभित्र सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने महान सपनामा हामी लागिरहेका छौं। कृपया हामीमाथि शंका नगरिदिनुहोस्, हाम्रो सब प्रयासमाथि होस्टेमा हैसे गरिदिनुहोस्। हामी संविधान कानून नेपाली जनताको चाहना र शहीदको सपना भन्दा बाहिर छैनौं।
0: सचेतकज्यू यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धेरै धेरै धन्यवाद। श्रोताहरूप्रति पनि हार्दिक कृतज्ञता।
0: नमस्कार। वाउनी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सचेतक प्रकाश चन्द्र प्रियार आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ। विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764 9141867764।
7: लस्त है मेवे फेवेमा रङमाझे आरसीसी दिम बोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
5: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिकै हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व डीआईजी सुरक्षा विज्ञ हेमन्त मल्ल हुनुहुन्छ। मल्लजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन गृहमन्त्री सुदन गुरुङमाथि केही आरोपहरू लागे होइन उनले चाहिँ राजीनामा दिनुभयो राजीनामा दिइसके पछाडि पछि एउटा समिति बन्यो अच्युत प्रसाद भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश उच्च अदालतका न्यायाधीशको नेतृत्वमा हिजो मात्रै मलाई लाग्छ सरकारले त्यो प्रतिवेदन ग्रहण गर्यो एकातिर सरकारले प्रतिवेदन ग्रहण गर्यो अर्कोतिर शपथ ग्रहण शुरू भयो कस्तो लाग्यो
8: होइन सबभन्दा पहिला त के बुझ्यो भनेपछि उहाँ फिर्ता आउँछ भने सबले बुझेकै थिए होइन थाहा थियो
0: दुई प्रकारले गर्नका लागि समिति बनाएको त्यसो भए चोक्याउनका लागि
8: हो त्यही समिति किन समितिलाई कसैले विश्वास पनि गरेका छैनन् कसैले त्यसमाथि विश्वसनीयता पनि कसैको छ जस्तो मलाई चाहिँ लाग्यो त्यो जहाँ पनि हामीले हेर्यो भने त्यो कुरा चाहिँ बिस्तारै आउला पनि होइन र आएपछिको जुन किसिमको उहाँको व्यवहार छ नि धम्कीपूर्ण जवाब प्रेस कन्फरेन्सहरूमा उहाँका आफ्ना एजेन्डाहरू लिएर आउनु भएको छ त्यसले चाहिँ राम्रो गर्ला जस्तो मलाई लाग्दैन
0: होइन अब उहाँलाई क्लिन चिट दिएको कुरा र त्यस पछाडि चाहिँ उहाँलाई फिर्ता बोलाइएको विषय सरकारले फेरि गृहमन्त्रीमा नियुक्ति गरेको एउटा प्रसंग सँगसँगै छ मैले अच्युत प्रसाद भण्डारीजीसँग समितिका संयोजकसँग पनि केही दिन अगाडि यस्तै यही कार्यक्रममा कुराकानी पनि गरेका छु होइन उहाँले दूधको दूध पानीको पानी हामीले त्यही रिजल्ट ल्याउने हो यसमा कसैले पनि शंका नगर्न आग्रह गर्दछौ भनेर भन्नुभएको थियो उहाँले होइन केही समय अगाडि तर उहाँ अब दोहोरिएर त आउनुभयो फेरि फर्किएर त आउनुभयो उहाँले एउटा निर्णय गरिदिनु भएको छ अहिले अब राजदरबार हत्याकाण्डको फाइलहरू अगाडि बढ्छ म छानबिन गर्छु तपाईँ त लामो समय नेपालको सुरक्षा क्षेत्रमा काम गर्नु भएको छ प्रहरीमा काम गर्नु भएको छ होइन डिआईजी भएर चाहिँ रिटायर हुनु भएको छ कतिको सम्भव छ यो काण्ड
8: दुईटा पाटा हेर्छु कि मैले एउटा पाटा के हो भनेपछि दरबार काण्डको तपाईँले कुन उद्देश्यको लागि गर्दै हुनुहुन्छ यो तपाईँको काण्डमा बन्दुक राखेर पड्काउनको लागि हो कि यदि त्यो भयो भने त्यो चाहिँ ब्लन्डर हुन्छ फेरि त्यो होइन पोलिटिकल उद्देश्यको लागि गरिन्छ भने त्यो चाहिँ ब्लन्डर हुन्छ तर अर्कोतिर के छ भनेपछि जनताले जान्न चाहिरहेछन् त्यहाँ भएको के थियो होइन दरबारभित्र घटना के भएको हो त्यो तथ्यांशले जान्न चाहिरहेछन् अब यसमा एउटा समस्या के छ टेक्निकल कुराहरू केही पनि छैन टेक्निकल कुरा भन्यो भने चाहे त्यो घटनास्थलको मुटुका कुराहरू होला ब्लास्ट आउट मुटुका कुराहरू होला होइन र अर्को भनेको तपाईँको ब्यालिस्टिकका कुराहरू होला अर्को भनेको तपाईँको यी पोस्ट मार्टम लगायतका टेक्निकल ती कामहरू के पनि भएको छैन तर के हो भनेपछि देखि जानी सुने भन्ने हामीहरू भन्छौँ नि देखि जानी सुनेका कुराहरूलाई एक ठाउँमा लिएर अनुसन्धान गर्ने निकायले राखिदियो भने त्यसले एउटा पिक्चर चाहिँ क्लियर हुन्छ अहिले पनि हामी दसजना भेटौँ न दसजना भेट्दाखेरि दरबार हत्याकाण्डको बारेमा दसजनाको दस तारिकको राय हुन्छ कि तथ्य तथ्य जानु खोजिरहेको यदि त्यो उद्देश्य गर्ने भने ठिकै हो होइन तर यदि त्यसको कुनै पोलिटिकल उद्देश्य छ भने त्यो चाहिँ ब्याक भएको छ फेरि
0: होइन जस्तो अनुसन्धान गर्ने कुरा पनि फोरेन्सिक जाँचहरूदेखि लिएर होइन बुचुल्काहरूदेखि लिएर विभिन्न तथ्य प्रमाणहरू पनि आवश्यक पर्ला तर मलाई लाग्छ हिजो त्यो हत्याकाण्ड पछाडि चाहिँ यी कुनै पनि कुराहरू कामहरू भएका छैनन् अहिले त त्यो संरचना नै परिवर्तन भइसकेको एउटा स्थिति छ कसै व्यक्तिलाई कसैले भनेको भरमा शंकाको भरमा कसैलाई आरोपका भरमा मात्रै चाहिँ अनुसन्धान सफल हुन्छ कि हुँदैन अनुभवले के भन्छ तपाईँको
8: अब कति इतिहासका कुरा चाहिँ इतिहासमै रहन दिनुपर्ने हुन्छ जस्तो लाग्छ मलाई है फेरि एउटा कति कुराहरू एउटा के हुन्छ तपाईँले फ्याक्ट फाइन्डिङ भन्ने एउटा कुरा भयो होइन फ्याक्ट चाहिँ जनताको लागि जनता अगाडि ल्याएर राखिदिने तपाईँले थाहा होला जोन एफ केनेडीको हत्या भयो अमेरिकामा हत्याहरू त थाहा भयो नि त तर अहिलेसम्म जनता कन्फ्युज छन् त्यो बारेमा र जनताले सत्य तथ्य जान्न चाहिरहेका छन् उनीहरूले के र यहाँ पनि के हो भनेपछि तपाईँले त्यहाँभित्र भएको के हो कोहीले एउटा कथा भन्छ कोहीले अर्को कथा भन्छ या समस्या त के भइदियो भने सोसियल मिडियाले गर्दा थरी थरीका विज्ञहरू आएर आफै देखेको भनेर पनि कुरा गर्न थालेपछि त्यसले धेरै कन्फ्युजन क्रिएट गरेको छ कि सत्य तथ्य नभए तापनि प्रमाणहरू नभए तापनि तपाईँले स्टोरी टेलिङको हिसाबले देखेका जानेका बुझेका जुन कुराहरू छ नि त्यसले एउटा स्टोरी चाहिँ बिल्ड गर्ने र राखिदिने हो त्यो काम चाहिँ प्रहरीसँग गराउनुपर्छ है फेरि त्यो समिति बनाएर आयोग बनाएर तपाईँ गर्नुहुन्छ भने त्यसले फेरि काम दिँदैन त्यसलाई
0: होइन अब निर्मला हत्याकाण्डदेखि लिएर धेरै काण्डहरू छन् जीवी राईहरू होइन फरार भएका धेरै काण्डहरू छन् नकली भुटान शरणार्थीदेखि लिएर अनेक काण्डहरू पनि नेपालमा छन् तर यो दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुका पछाडि चाहिँ यसको मकसद केही फरक हुन सक्छ
8: पोलिटिकल उद्देश्य जस्तो लागिरहेछ मलाई यिनीहरूले कसैको काँधमा बन्दुक राखेर पड्काउनु खोज जस्तो लागिरहेछ
0: कसको काँधमा राख्ने बन्दुक चाहिँ
8: होइन त्यो बेलाका यो पोलिटिकल नेतृत्व भएका मान्छेहरू त्यो बेलाका खास गरी पोलिटिकल जस्तै नेतृत्व भएका व्यक्तिहरू माथि हो कि अब सेनाका उनीहरूमाथि बन्दुक पड्काउन खोजेको हो कि होइन खास उद्देश्य हो जस्तो लाग्छ मलाई त्यो अरू के पनि हो जस्तो लाग्दैन मलाई
0: होइन अब नेपालको अवस्थामा गृहमन्त्रीमा पुनर्बहाली भइसकेपछि सुरक्षा दस्ताको विषयमा कुरा गरौं। नेपालको सुरक्षा दस्ता जुन ढंगले चाहिँ काम गर्न खोजिरहेको छ होइन, जेएनजी विद्रोह पछाडिको जुन एउटा माहौल देखियो, जुन एउटा दृश्य देखियो, अहिलेको अवस्थामा देश सुरक्षित छ, हामी हरेक क्षेत्रबाट चाहिँ सुरक्षित अनुभूति गरिरहेका छौं, सुरक्षाको स्थिति चाहिँ कस्तो छ, प्रत्याभूति गर्न पाएका छन् जनताले?
8: होइन, नेपाल सुरक्षित छ, एउटा कुरा प्रश्न के बुझ्यो भनेपछि नेपाल पूर्ण रूपमा सुरक्षित छ होइन। र योभन्दा पहिला हामीले भनेको के भनेपछि राजनीतिकहरूले राजनीतिको लागि राजनीति गरे, आफ्नो स्वार्थको लागि राजनीति गरे, र त्यसले गर्दा के हो भनेपछि जुन फंक्सन हुनुपर्ने त्यसमा कहीँ न कहीँ समस्या मात्रै आएको हो, त्यति मात्रै हो समस्या होइन, राजनीतिकरण बढी भयो नि त्यति मात्रै हो। र अहिलेको अवस्था साँच्चै तपाईँ भन्नुहुन्छ भनेपछि कन्फ्युज, एकदमै कन्फ्युज होइन, सबै जनता कन्फ्युज छन्, के हुन्छ के हुँदै गइरहेको छ, किनकि मन्त्रीको हरेक मन्त्रीको काम कार्य म गृहमन्त्री मात्रै भन्दैन, म हरेक मन्त्रीको काम कार्य हो, प्रश्न उठेका छन् होइन। र अर्को के छ भने उहाँहरूले गरेका निर्णयहरू त लडी निर्णयहरू जस्ता लाग्न थाले कि अब आएर, जुन कि मिच्योर छैनन्, मेच्योरी देखिन त्यो निर्णयहरूमा। र अब यदि तपाईँले मिच्योर निर्णयहरू गर्नुहुन्न, मेच्योरी देखिन्न भनेपछि त्यसले चाहिँ समस्या लिएर आउँछ कि, किनकि अर्थमन्त्रीको कुराहरू, अर्थमन्त्रीको तपाईँ हेर्नुहोस्, अर्थशास्त्रदेखि लिएर सबै विरोध गरिरहेको छन् उहाँको, जुन उहाँ जुन स्टाइलमा उहाँले काम गर्दै हुनुहुन्छ, गृहमन्त्रीको त्यही छ, त्योपछि अरू मन्त्रीहरूको पनि कुरा गर्नु होला, प्रधानमन्त्रीको तपाईँ थाहै छ, त्यो उहाँले गर्दा पुरा संसदै बन्द भएको छ अहिले होइन, चाहे भित्र राष्ट्रमा होला या तपाईँको अन्तर्राष्ट्रिय सम्बन्धको कुराहरू पनि यो अजिब टाइपको देखिरहेको छ अहिलेको अवस्था जस्तो लाग्छ मलाई त।
0: होइन, अहिले त अब सरकारले चाहिँ सुशासन दिने, जनताहरूलाई चाहिँ होइन डेलिभरी दिने, सबै समस्याहरूलाई चाहिँ व्यवस्थापन गर्ने, अब सम्पत्ति शुद्धिकरणदेखि लिएर विभिन्न मुद्दाहरू, भ्रष्टाचारका मुद्दाहरूमा चाहिँ छानबिनको डण्डा चलाउने, अहिले त तपाईँले देखिरहनु भएको छ नि त, धेरै बिचौलियाहरू पक्राउ परेका छन्, ठूला घरानाको खोल ओढेर चाहिँ होइन अब अकुत रूपमा सम्पत्ति कमाउनेदेखि लिएर चाहिँ बिमा वित्तीयमा चाहिँ आफ्नो एक छत्र रात जमाउनेहरू चाहिँ कानूनी कडगारामा उभिएका छन्, ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जान नदिन चाहिँ यसलाई उसको उकास्नुपर्ने पनि जिम्मेवारी छ, जवाबदेता छ, यो त्यो बाटोमा छैन सरकार आज?
8: त्यो बाटोमा जानुपर्ने हो, तर अहिले पनि तपाईँ जानु, तपाईँले लाइसेन्स जुन रूपमा पाउनुपर्ने पाउनुहुन्छ, र तपाईँ अहिले यातायातमा जानुहोस्, जसरी तपाईँ तपाईँले दलाललाई नसमाते तपाईँले गाडी आफ्नो नाममा गर्नै सक्नुहुन्न, त्यो कुरा मात्रै हो। अहिले पनि त्यही अवस्था छ, अहिले पनि त्यही अवस्था छ, किनकि यो मैले एक हप्ता पहिला कुरा गरिदिन्छु, म तपाईँलाई म भन्न चाहन्न, कसले गरेको म भन्न चाहन्न, मेरो आफन्तको कुरा हो, त्यो दिक्क भएर आएको मान्छे हो कि, यो करिपरि सर्भिस डेलिभरीका अफिसहरूमा धेरै परिवर्तन आएको छैन, खालि सोसियल मिडियामा हल्ला गरिदिएर मात्रै पनि हुँदैन कि, हल्ला गरेर हुँदैन, तपाईँ प्र्याक्टिकली आफै जानुहुन्छ, तपाईँ लाइसेन्स पाउनु भएको छ, रिन्यु गर्न दिनुभएको, पाउनु भएको छैन होला, लगातार मैले जुन कुरा गरेँ नि, यो जिल्ला प्रशासनमा जानु त्यही हालत छ होइन, किनकि डाक्टर केसीले पनि हिजो भनेको कुराहरू मैले हेरिरहेको थिएँ, छ समस्या हो कि, तपाईँले रियल सहीमा काम गर्ने हो कि खालि यो सोसियल मिडियामा एक किसिमको वाइब मात्र क्रिएट गर्ने हो होइन, केही दिन तपाईँ झुकाउन सक्नु होला, तर अहिले के देख्यो भने तपाईँ सोसियल मिडियामा मात्रै तपाईँले वाइब चाहिँ क्रिएट गरे जस्तो देखियो कि, मैले फेरि यो नकारात्मक हिसाबले भनेको होइन, यो रियालिटी हो, यो रियालिटी त बुझ्नु पर्यो नि त, यो रियालिटी त बुझ्नु पर्यो नि त,
0: भनेपछि अल्गोरिदममा चाहिँ जताततै एकदम सफा भइसकेको छ, वास्तविकतामा भएको छैन त्यसो भए,
8: होइन छैन, देखिन्न, यो ग्राउन्ड, यो ग्राउन्ड रियालिटी फरक छ क्या, ग्राउन्ड रियालिटी फरक छ, सोसियल मिडियाको एउटा हल्ला र ग्राउन्ड रियालिटी इन्टायरली फरक छ होइन, फेरि यो सरकारले राम्रो काम गरोस्, पढे लेखे मान्छेहरू आउनु भएको छ, त्यो पनि भयो उनीहरूको होइन, तर के भयो भनेपछि जुन किसिमले सरकार चल्नुपर्ने हो, जुन किसिमले यी मन्त्रालयहरू चल्नुपर्ने हो, त्यहाँ चाहिँ कहीँ न कहीँ समस्या छ, त्यो मेच्योरिटी देखिरहेको छैन है, त्यो चाहिँ बुझ्नुपर्छ।
0: तर सरकारले त सुशासनको निकै ठूलो नाराहरू अगाडि सारेको छ, बजेट ल्याएको छ, बजेटमा पनि होइन भोल्युम चाहिँ बढेको छ, अब बजेटलाई कार्यान्वयन गर्ने खालका चुनौतीहरू, महत्वकांक्षाहरू, नवप्रवर्तनदेखि लिएर प्रविधि मैत्री, डिजिटलाइजेसन भनेको छ हरेक क्षेत्रमा, त्यो देख्नु भएको छैन, सम्भव छैन यो अहिले?
8: त्यो चाहिँ हेर्दै जाउँ न, हेर्दै जाउँ, हेर्दै जाउँ होइन, त्यो राम्रो होस् भन्छु म, राम्रो होस्, सय दिन पनि पर्ख्यो हामीहरू, सय दिनसम्म त पर्खिन जरुरी पनि छ होइन, जरुरी छ, र सय दिनले पनि अगाडि सरकारले कसरी काम गरेको छ त्यसले पनि प्रश्न गर्ला नि त
0: होइन। अब अस्ति सर्वदलीय बैठकमा चाहिँ प्रधानमन्त्री बन्न आह्वान गरिएछ, यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै होइन, तपाईँ सय दिन त पर्खिनुहोस् न, तपाईँ सय दिन त पर्खिनुहोस् न भन्नुभएको रहेछ क्या, उहाँ विपक्षी दलका नेताहरूलाई होइन, कतै राजनीतिमा फेरि एउटा ट्विस्ट आउने होइन हेमन्त सर?
8: त्यो भन्न सकिन्न, किनकि एउटा हामी प्रष्ट, मैले त तपाईँसँग धेरैचोटि भनिन्छ, मैले जमाना मैले लेखिलेखी छु यो सरकार बन्न साथ पनि होइन, र इलेक्सनभन्दा पहिला पनि मैले धेरैचोटि भनेको थिएँ कुराहरू, यो पार्टी गरिबो छ, रविजीले गर्दा यो पार्टी एक ठाउँ मात्रै देखिरहेको छ क्या, र तपाईँ हामीले हेर्ने भने यो पार्टी तीनटा फ्रेक्सन क्लियरली देखिन्छ, तर त्योदेखि बाहेक भित्रभित्र थुप्रै गुट गुटहरू छन्। अब चुनाव यिनीहरूको भइरहेको छ पार्टीको, त्यसले कुन रूपमा सङ्गठित गर्छ भोलिको दिन देखाउला त्यसले, होइन यो त प्रश्न देखिरहेको छ नि त। प्रधान अब पार्टीको सभापति भारत भ्रमण जानुहुन्छ, गभर्मेन्ट ओनरसिप लिन्न, उनले के बोल्छन् त्यसको ओनरसिप लिँदैन भने कहीँ न कहीँ रिफ्ट त छ नि त, रिफ्ट छ। र जुन विपक्षी दलहरू भए, संसदमा भएका जुन दलहरू भए, उनीहरूले प्रधानमन्त्रीको व्यवहार होला या प्रधानमन्त्रीको काम कार्यहरू होला उसले गर्दा सन्तुष्ट देखेन नि त, जुन किसिमले हुनु पर्यो सन्तुष्ट देखेन। त्यसैले गर्दा के हो भनेपछि यो विपक्षी दलहरूको अवस्थाले गर्दा होला जस्तो लाग्छ मलाई।
0: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
8: धन्यवाद।
0: नेपाल प्रहरीका पूर्व डीआईजी एवं सुरक्षा विज्ञ हेमन्त मल्ल, अनि श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802, 98510 63 802।
12: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: गुड मर्निङ यहाँलाई पनि।
0: कस्तो छ अवस्था? सन्चै हुनुहुन्छ? आराम छ? स्वास्थ्यमा
13: ठिक छ? सन्चै छौ।
0: होइन, अब यो बिहानी पखको बहसमा तपाईँसँग छलफल गर्दै गर्दाखेरि देश पनि सन्चो छ, देश पनि एउटा स्वस्थ ढंगले अगाडि बढ़िरहेको छ कि कस्तो लाग्दैछ यसो हेरिरहँदाखेरि बाहिरबाट?
13: अब देशको अवस्था सामान्यतया ठिकै छ, तर फेरि पनि बजेट, नीति कार्यक्रम र बजेटमा भएका विषयहरू हेर्दाखेरि अब आधारभूत वर्ग, तल्लो वर्ग, निम्न वर्गले जुन अपेक्षा, आशा र भरोसा सरकारबाट गरेका थिए त्यो चाहिँ प्राप्ति नहुने संकेतहरू देखा परेको छ। तैपनि अझै आशाका किरणहरू नेपाली जनतामा अब नयाँ केही हुन्छ भन्ने यत्रतर भएको हामी महसुस गर्छौं। त्यसो भएर देश गम्भीर संकटमा भएको बिरामी भएको भनेर चित्रण गर्न मिल्दैन.
0: होइन, अहिलेको अवस्थामा अब संसदका दृश्यहरू तपाईँले हेरिरहनु भएको छ, हिजो लामो समय संसदमा पनि तपाईँहरू रहनुभयो, तर अहिले प्रधानमन्त्रीको संसदको उपस्थिति, उहाँको अभिव्यक्ति, यसले ल्याएको सान्नता, यसको रिक्तता, यावत कारणले गर्दाखेरि निकै ठूला चर्का आलोचनाहरू विपक्षी दलका नेताहरूले चाहिँ विरोधका स्वरहरू एक छत्र रूपमा अगाडि ल्याइरहेका छन्. प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति तपाईँको भन्नु केही छ?
13: अनि प्रधानमन्त्री भनेको देशको कार्यकारी जनताबाट निर्वाचित प्रक्रियाले पुगेको देशको कार्यकारी प्रमुख पद हो. त्यो पदमा भएको व्यक्तिले निकै परिपक्वतापूर्वक कतिपय अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रहरूको सन्तुलन नबिग्रिने गरी देशको राष्ट्रियता, देशको सार्वभौमिकता, देशको अखण्डता अक्षुण राख्ने गरी निरन्तर र दृढतापूर्वक उभिन सक्नुपर्छ. यसको ज्वलन्त उदाहरण भनेको पछिल्लो चाहिँ अहिलेको यो वर्षको इरानलाई हामी लिन सक्छौ. देशभक्ति भावना आफ्नो चाहिँ देशका नेताहरूले निर्वाचित प्रतिनिधिले कसरी प्रस्तुत गर्छन् भन्ने कुरा चाहिँ इरान साथी छ. यहाँ त कस्तो भयो भने रोस्टममै गएर प्रधानमन्त्रीले नेपालको आम जनताको मनोविज्ञान, मनोभावना, इतिहास सबैलाई कुठाराघात हुने गरी, छिमेकी मित्र राष्ट्रलाई खुसी पार्ने गरी जसरी नभएका कुरा बोल्नुभयो, त्यो पनि कुनै भएको कुरा होइन. नभएको कुरा जसरी
0: होइन, सीमा विवाद छैन, नेपाल र भारतको बीचमा सीमा अतिक्रमण भएका छैन,
13: सीमा विवाद छ. सीमा विवाद चाहिँ तपाईँको चाहिँ कहिले पनि सीमा विवाद पुरै सकियो भन्ने कुरा होइन. त्यसलाई कूटनीतिक रूपमा हल गर्नुपर्छ भनेका छौँ. लिम्पिया दुरालीको लेखेर काला पानीको बारेमा विगतदेखि नै हामी चाहिँ कहीँ न कहीँ नेपालको भूमि हो भन्ने दावी गर्दै आएका छौँ. संसदैभित्र चाहिँ 100% सांसदहरूले पास गरेर त्यो भूगोल नेपालको भनेर एउटा देशभक्ति भावना प्रकट गरेको चाहिँ 2-4 वर्षको इतिहासै छ. तर ती सबै कुरा बिर्सेर चाहिँ नेपालले पनि भारतको जमिन मिचेको छ भनेर चाहिँ अतथ्य कुरा अप्रासङ्गिक रूपमा जसरी व्यक्त गर्नुभएको छ, त्यसले चाहिँ स्वाभाविक रूपमा देशको राष्ट्रिय र देशको सार्वभौमिक पक्षको पक्षमा पनि निकै चाहिँ अपरिपक्व लिडरसिपको रूपमा मैले बुझेको छु, नेपाली जनताले बुझेका छन्.
0: होइन, अहिले सरकारले त अब सुशासनको दिशामा अगाडि बढ्ने काम गर्ने, रोजगारीका अवसरहरू यही देशमा सृजना गर्ने, होइन, तपाईँलाई थाहा छ अहिले गृहमन्त्री करिब करिब 47 दिनपछि फेरि सुदन गुरूङ फर्किनु भएको छ, समिति बन्यो, समितिले उहाँलाई क्लिन चिट दिएको छ, यतापट्टि मन्त्री परिषदले प्रतिवेदन ग्रहण गर्यो, उतापट्टि दिउँसै शपथ ग्रहण पनि भयो, होइन, यो चोख्याउने काम, धोइपकाली गर्ने काम भयो भन्ने पनि धेरैको विश्लेषण छ. कतिपयले होइन, यो चाहिँ केही पनि भेटिएन उहाँको सिस्टमको कमजोरी भनेर फेरि दोहोर्याइएको छ. यो हिजोको ट्रेन्ड पनि यस्तै थियो, होइन.
13: अब मैले के राख्न चाहन्छु भनेदेखि, नयाँ साथीहरूले जनताले दिएको मतका आधारमा राम्रो काम गरून्, जनताले अपेक्षा गरेको सुशासनको कहीँ न कहीँ नेतृत्व गरून् भन्ने कुरामा हाम्रो चाहिँ शुभेच्छा छ, शुभकामना छ. उहाँहरूलाई सद्भाव र सहानुभूति पनि म प्रकट गर्न चाहन्छु. तर प्रतिशोधतिर जानुभयो भनेदेखि नेपालमा फेरि एकपटक चाहिँ अर्को दुर्भाग्य हुनेछ.
0: के हुन्छ त्यसपछि?
13: सुशासन गर्छु भन्ने नाममा कसैलाई ताकेर, कसैलाई लक्षित गरेर गैरकानूनी रूपमा जनताबाट प्राप्त भएको मतलाई दुरुपयोग गर्नुभयो भने त्यसले ठिक ठाउँमा जाँदैन. त्यसो भएको हुँदाखेरि अब जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरू सरकारले आवश्यक चाह्यो भनेदेखि मन्त्री कसलाई बनाउने नबनाउने भन्ने कुरा प्रधानमन्त्रीको स्वेच्छाको कुरा हो. तर म तपाईँ मार्फत आदरणीय जनसमुदायले के भन्न चाहन्छु भने, जति आलोचना पहिलेका नेताहरूले 35 वर्षसम्म, हिजो पनि मैले एउटा मिडियामा हेर्दै थिएँ, जो चाहिँ खाएर केही पनि गरेन भन्ने भाषा सिर्जना गर्न खोजिएको छ. अब प्रश्न सोध्ने ठाउँमा त उहाँहरू हुनुहुन्थ्यो, अब यो प्रश्नको जवाब दिने ठाउँमा उहाँहरू हुनुहुन्छ. अहिले पनि बजेट आयो, बजेटले चाहिँ आधारभूत उत्पीडित समुदाय वर्गको पक्षमा, निम्न वर्गको पक्षमा त केही बोलेकै छैन. बोल्यो के भनेदेखि मध्यम वर्गको हित गरिनेछ भन्ने कुरा मात्रै बोल्यो. मध्यम वर्गको हित गरिदिनु, नेपालमा त झन्डै 70% मान्छेहरू निम्न वर्ग छन्, आधारभूत वर्गहरू छन्, ती वर्गहरूको चाहिँ उत्थान, ती वर्गलाई मध्यम वर्गमा पुर्याउने लक्ष्य हुनु पर्थ्यो नि बजेटमा. यी सबै कुराले के देखिन्छ भनेदेखि, आलोचनाको निम्ति आलोचना गरेको होइन कि यी सबै कुराले
0: बजेटले त अप टु डाउनमा गयो नि त. बजेट त अब त होइन, बजेटलाई चाहिँ कार्यान्वयन गर्ने कुराहरू, बजेटमा आएका महत्वाकांक्षी योजनाहरू, डिजिटलाइजेसन,
13: एउटा पनि काम छैन जनताको निम्ति. पुरानै बजेटको निरन्तरता, उदाहरणको निम्ति बनिरहेका सड़कहरूको निरन्तरता, त्यो त पहिले के छ?
0: किसानहरूलाई 2 करोडको सब्सिडी भनेको छ नि त, 2 करोडसम्मको सब्सिडी होइन किसानहरू,
13: होइन पहिला के भन्नुभयो,
0: किसानहरूलाई 2 करोडको सब्सिडी
13: हो. म त्यही भन्दैछु, निम्न 2 करोड लगानी नगर्ने किसानले कसरी लोन पाउँछ? जसले 2 करोडसम्म लगानी गर्न सक्दैन, धितो छैन ब्याङ्कमा, धितो नराखिकन नेपालको चाहिँ ब्याङ्किङ प्रणालीले कुनै पनि लोन दिँदैन, र धितो चाहिँ नभएको किसानले
14: वाई तराईमा एक कट्ठा वा आधा कट्ठा वा दस्तुर मात्रै जग्गा भएकोले कसरी 2 करोड लगानी गर्न सक्छ? अनि त्यस्तो प्रकारको किसानले म भाडामा जग्गा लिएर काम गर्छु भनेर त्यो युवाले कहिले थाल्यो भनेदेखि सरकारको के हो प्रोत्साहन? त्यसो भएर त्यो पनि के हो भने अनुदानको कुरा गरियो पोजिटिभ छ, त्यो पनि 40 लाख पनि 2 करोड लगानी गरेकालाई 5 वर्षमा किस्तामन्य दिने भन्न भनिएको छ, त्यही कुरा पनि पोजिटिभ हो, तर त्यो न्यून वर्गले त पाएन। त्यसो भएर यी कतिपय कुराहरूले के देखिन्छ भनेदेखि बजेटले निम्न वर्गलाई आधारभूत वर्गलाई कहीँ कतै पनि सम्बोधन नगरेको कुरा म पूर्वाग्रह राखेर भनेको होइन, प्लिज उहाँहरूले चाहिँ लेखेका शब्द अङ्क कमा फुलस्टपले त्यही कुरा बताएको छ।
0: होइन, हिजो तपाईँहरू वर्गीय खानालाई चाहिँ अब पुर्नुपर्छ, सबै एक ढिक्का हुनुपर्छ, समाजवाद स्थापना गर्नुपर्छ भनेर लाग्नुभयो, फेरि कतै यसले चाहिँ वर्ग वर्ग बीचको खानालाई यसको ग्राफलाई बढाउँदै त लगेन त्यसो भए सरकारले?
14: अनि वर्ग अहिले मान्छेहरू हिजोको स्थितिभन्दा अलिअलि फरक प्रकारले कोही विदेश गए जस्तो सुकुम्बासी कि जुन हुकुम्बासी भनेर चर्चा गरिएको छ, म तपाईँलाई चाहिँ 2 उदाहरण दिन्छु। सुकुम्बासी छाप्रोमा बसेको व्यक्ति 60 लाख विदेश गए मध्ये कुनै तरिकाले 2-4 लाख रुपियाँ लोन लिएर दुबई कतार गयो, 1 लाख पनि जान सकिन्छ अथवा निशुल्क पनि जान सकिन्छ, 6-7 वर्ष दुःख गरेर आएर कमायो, एक ठाउँ कुनै घरेलु किन्यो, अनि त्यसलाई पनि चाहिँ तपाईँको हुकुमवासी भनेर विरोध गर्ने गरिएको छ। हिजो त उडियो सुकुमवासी हो नि, तर त्यो चाहिँ
0: हिजो सुकुमवासी थियो, कमाएर आयो,
14: सरकारले के गर्यो,
0: सानो घर बनायो,
14: बनायो होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनायो,
0: होल्डिङ सेन्टरमा त राम्रो छ नि त, होल्डिङ सेन्टरमा सुरक्षित हुनुहुन्छ नि त उहाँहरू होइन?
14: अब यो होल्डिङ सेन्टरमा चाहिँ कोभिड हुँदाखेरि कोभिड महामारीबाट जोगाउनको निम्ति राखेको कुरा त मलाई जानकारी छ, तर नागरिकलाई जनतालाई राज्यले निकास नदिइकन होल्डिङ सेन्टरमा लगेर राख्ने कुरा, कुनै प्राकृतिक विपद पहिरो छैन, बाढी छैन, भूकम्प होइन, महामारी होइन, बसिरहेका जनतालाई निकास नदिइकन होल्डिङ सेन्टर राख्ने कुरा कहीँ मिल्छ? मानवीयता हो त्यो?
0: तर हिजो हेर्दै थिए कुनै एउटा सञ्चारमा,
14: अहिले के हो भनेदेखि जे गरे पनि यो सरकार त भयङ्कर भगवानले जस्तो गर्छ भनेर चाहिँ प्रशंसा गर्ने साथीहरूले हाम्रो आलोचना गर्नुहुन्छ, कतिपय गर्न खोजेका राम्रा कामहरू हामीले समर्थन पनि गर्छौँ, निरपेक्ष विरोध होइन, तर जसरी बिना निकास सुकुम्बासी क्षेत्रमा हात हालियो त्यसले चाहिँ बिचरा त्यो निम्न स्तरका जनसमुदाय बोल्न नसक्ने, अलिअलि सड़कमा निस्के, प्रतिवाद जस्तो गरे, उपाय केही पनि छैन, राज्य लाग्यो, केही उपाय नभइसकेपछि आफ्नो ठाउँमा जाने छोड्ने काम गरेर जुन होल्डिङ सेन्टरको चित्रण सरकारले दिएको छ त्यो नै अमानवीय मानव अधिकारको गम्भीर उल्लङ्घन हो।
0: होइन बिचल्ली छ त्यसो भए सुकुम्बासीहरूको तपाईँहरूको भनाइमा?
14: होइन, सुकुम्बासीहरूको उचित व्यवस्थापन भएन, उचित व्यवस्थापन भएन, एक प्रकारले बिचल्ली भयो, उनीहरूको ससाना पेसा व्यवसायहरू थिए, ती ससाना पेसा व्यवसाय पनि धरातमा परे, पढ्ने विद्यार्थीहरूको बिचल्ली भयो, त्यसो नगरिकन सकुशल उहाँहरूलाई वैकल्पिक स्थान दिएर उहाँलाई त्यो सकुशल स्थानान्तरण गर्न सक्नुपर्छ।
0: लामो समय त तपाईँको भोटिङ ब्याङ्क भएर बस्यो नि त सुकुम्बासी बस्तीहरू, व्यवस्थापन गर्न सकिएन नि त पुरानो सरकारले?
14: प्रश्नै होइन भोटिङ ब्याङ्कको, प्रश्नै होइन भोट कला हाले हालेन भनेर हिसाब गर्ने हो राज्यले?
0: होइन त पुरानो सरकारले यसलाई व्यवस्थापन गर्न सक्नु पर्थ्यो नि त, यो समस्यालाई समाधान गर्न सक्नु पर्थ्यो नि त देवेन्द्र पौडेलजी।
14: किन मिल्दैन भने भोट कलाई दियो दिएन भनेर चाहिँ छुट्याउनु भएन, राज्यको दायित्व, राज्यको आवश्यकता, कस्तो प्रकृतिका नागरिकहरूलाई राज्यले अभिभावकीय भूमिका र चाहिँ निर्वाह गर्छ भन्ने कुरा प्रमुख र प्रधान कुरा हो, त्यसो भएर कुन पक्षलाई भोट दिए दिएनन् भन्ने कुरा ठुलो विषय नै होइन, तर राज्यको दायित्व भनेको निम्न वर्गमा रहेका जनसमुदायहरूलाई मध्यम वर्ग बनाउने हुनु पर्थ्यो, सुकुम्बासीहरू, भूमिहीन किसानहरू, निम्न वर्गहरूलाई, रोजगारी नपाएकाहरूलाई, गाउँ बस्तीहरूमा रहेका चाहिँ कतिपय पक्षहरूलाई रोजगारी सिर्जना गरेर उनीहरूलाई मध्यम वर्गमा उठाइनेछ, मध्यम वर्गलाई पनि कर सर्वबाट हामीले नियमन गरिनेछ, तर निम्न वर्गले मध्यम वर्गमा उठाएर जीवनस्तर सुधार गरिन्छ भन्ने कुरा पो समृद्धि होला त।
0: तर अहिलेको अवस्थामा देशको स्थिति हेर्ने हो भने त भ्रष्टाचारले सुरलुम्ब रहेछ हेर्नुहोस्, होइन? ठूला घरानाका भनिएका व्यक्तिहरू पनि आज विभिन्न बैंक तथा वित्तीय संस्थामा देखिएका कतिपय कारोबारका विषयहरू छन्, होइन? कतिपय चाहिँ अकुत सम्पत्ति कमाएका विषयहरू छन्, यी व्यावत विषयलाई त सरकारले सम्पत्ति छानबिन भ्रष्टाचारको विषयमा अगाडि सारेका छन् त, होइन?
14: म तपाईँ मार्फत आधुनिक जनसमुदायले व्यवसाय साथीले के भन्न चाहन्छु भने व्यवसाय गर्ने साथीहरूले कमाउनुको निम्ति लगानी गर्नुहुन्छ, व्यवसाय गर्ने साथीहरूले गैरकानुनी रूपमा राज्यको कहीँ कतै पद वा हैसियत प्रयोग गरेर दुरूपयोग गरेर भ्रष्टाचार गरेको भएदेखि अनियमित काम गरेको भएदेखि छानबिन गर्ने कुरालाई हामीले विरोध गर्दैनौँ, राज्यले कानुनभित्र ल्याउनुपर्छ भन्ने कुरा सही हो, तर कमाए कसरी भनेर चाहिँ लखेट्ने काम गरियो भने कसले व्यवसाय गर्छ? अहिले पनि तपाईँलाई भन्छु 14 खर्ब रुपियाँ ब्याङ्कमा छ, एकजना पनि व्यवसायी चाहिँ सकुशल लगानी गर्ने पक्षमा छैन। भदौदेखि त जेन्द्री आन्दोलन भयो, भदौदेखि त चाहिँ पुरानो दलहरू त सरकारमा छैन, झन्डै 1 वर्ष हुन थाल्यो, कहिले वातावरण बनेको? त्यसो भएको हुँदाखेरि अलिकति चाहिँ तपाईँले भने जस्तै व्यवसायीहरूलाई पनि तर्साउने, ठुल्ठुला व्यवसायीहरूलाई, उद्योगपतिहरूलाई पनि तर्साउने, त्यसपछि गरेर सुकुम्बासीलाई पनि तर्साउने, ब्युरोक्रेसीलाई पनि तर्साउने, पुराना दलहरूलाई पनि तर्साउने र देशमा चाहिँ एक प्रकारको अस्थिरता सिर्जना गर्नेतिर सरकारको चाहिँ भूमिका जाँदैछ। यसो नगरेर सबैलाई सहमतिमा, सबैलाई वार्तामा, सबैलाई चाहिँ सकुशल निकास दिने गरी सुशासनको प्रत्याभूतिमा राज्यमा चाहिँ सबैको अपनत्व हुने गरी अगाडि बढेको भएदेखि राम्रो कुरा हुन्थ्यो। मैले यसो छाँट छनक तरिका हेर्दाखेरि त्यतातिर नभएर कतै प्रतिशोधतिर जाने हो कि भन्ने कुरा चाहिँ प्रतीत भएको कुरा मैले राख्न खोजेको।
0: जाँदा जाँदै प्रधानमन्त्रीको विषयलाई, प्रधानमन्त्रीको एक्सनलाई, प्रधानमन्त्रीको चाहिँ व्यवहार व्यवहारलाई चाहिँ तपाईँहरूले कसरी हेर्नु भएको छ?
14: अब होइन, प्रस्तुति पहिला त राज्य कस्तो बनाउँछु, अर्थ प्रणाली कस्तो बनाउँछु, सुशासन कस्तो गर्छु, डेलिभरी दिनु कस्तो गर्छु भन्ने कुराको प्रतिबद्धता प्रधानमन्त्रीको हुनुपर्छ। तपाईँले जसरी मलाई सोध्नुभएको छ, मैले प्रधानमन्त्रीको मुखबाट न लिखित न केही उहाँका हुन् कि होइनन् जानकारी छैन, तर स्ट्याटस चाहिँ आइरहन्छन् सोसल मिडियामा। अरू चाहिँ कुनै प्रकारको एउटा भिजन
0: एउटा
14: कतै न कतै चाहिँ त्यो पूर्वाग्रह र आक्रोश चाहिँ व्यक्त गरेको देखिन्छ। त्यसको श्रृङ्खला निरन्तर छ, 8-10 वर्ष, 5-7 वर्षदेखि नै निरन्तर छ। त्यो बाहेक चाहिँ म राष्ट्र यस्तो बनाउँछु भन्ने भिजन र प्रतिबद्धता मैले देखेको जानकारी छ। अरूको आलोचना छ स्टाटसमा, म यस्तो बनाउँछु भन्ने हुनु पर्यो नि। त्यो चाहिँ नदेखेको कुरा, सुन्न नपाएको कुरा, सुन्न पाए राम्रै हुन्थ्यो। म चाहिँ तपाईँ मार्फत राख्न चाहन्छु र प्रधानमन्त्रीले केही गर्नु खोज्नु भएमा निरपेक्ष विरोधको निम्ति विरोध हाम्रो होइन, सहानुभूति सपोर्ट रहनेछ, तर फेरि पनि परिपक्वतापूर्वक पूर्वाग्रह नसादिकन अगाडि बढ्नुको निम्ति पनि अपिल गर्न
0: चाहन्छु। उहाँहरू नेकपाका नेता, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: चप्पल किने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 मा सम्पर्क गर्नुहोला नि

0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
1: लस्तो है मेहबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहर दिम प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा भोले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन्तादी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बालरोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
2: भिटामिन डी,
3: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
2: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
1: कालिका ब्लक उद्योग नीलकण्ठ नगरपालिका 3 सिरान बजार अरुण खोला।
2: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट हाततर्फ, ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649 9841465649।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यता जाउँ आफै, उता जाउँ आफै, खैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर।

0: इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर विष्णु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: बाबा बाबा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ बिस्तिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भयो, किन एक्लै गनगन गरिरहे
2: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 010-520-542।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
7: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
7: 9860-2458-43,
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
5: नटिप्नुहोस्। प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
6: बाबा बाबा म चाँडो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
11: 98167045 54।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: यसमा क्रियाशील सदस्यता अध्यावधिकका लागि थपिएको म्याद आज सकिँदै हालसम्म 4,57,000 जनाको विवरण दर्ता।
3: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी, होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा।
2: र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति 1:15 मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुँदै।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। बीवाईडी गाड़ीको आयात प्रकरणमा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति माग गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले छुट्टै छानबिनको माग गर्नुभयो। मन्त्रालय मातत्कै छानबिनले नहुने भन्दै लेखा समितिमै उपसमिति बनाएर पनि छानबिन गर्न सकिने उहाँले बताउनुभयो। नेकपाका सांसद महेन्द्र बहादुर साईले पनि यस विषयमा छानबिन गरेर अघि बढ़नुपर्ने माग राख्नुभयो। राप्रपा प्रमुख सचेतक खुशबु ओलीले पनि छुट्टै समिति मार्फत छानबिन माग गर्नुभएको छ। ओलीले आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको जिकिर गर्नुभएको छ। 2080 साल यता यस्तो कार्यबाट 5 अर्ब भन्दा बढ़ी राजस्व हिनामिना भएको भन्दै उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो। जवाफमा अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले कर घट्दै गरेको सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नैतिकताको उच्च कड़ीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको दावी गर्नुभयो। उहाँले 2 अर्ब होइन 2 रूपियाँ मात्र पनि बेइमानी गरेको प्रमाण दिए। आफूले अर्थमन्त्री र राजनीति मात्र नभई सार्वजनिक जीवन नै त्याग्ने चुनौती दिनुभयो। यो नैतिकता अन्य कोही सांसद वा राजनीति गर्नेहरूमा छ भन्दै उहाँले प्रश्न गर्नुभएको छ। हिजो संसदीय छानबिन समिति गठन गर्ने विषय स्वीकार्य नहुने बताउनुभएका वाग्लेले आज भने आफू कुनै पनि छानबिनका लागि तयार रहेको बताउनु भएको छ। अर्थमन्त्रीको बचाव गर्ने क्रममा रासोपा सांसद खगेन्द्र सुनारले कर्मचारीको बदमाशी भए छानबिन हुने, मन्त्रीको नहुने आशयको अभिव्यक्ति दिएपछि ओलीले प्रतिवाद गर्नुभएको थियो।
2: श्रम संस्कृति पार्टीका हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठक शुरू हुन साथ समय मागेर उहाँले सीमा बारेको अभिव्यक्ति सचाउनु पर्ने माग गर्नुभएको हो। प्रतिनिधि सभा नियमावलीका नियममा व्यवस्था गरिएको भन्दै उहाँले परिपालन गर्न पनि आग्रह गर्नुभयो। हिजोदेखि सबैजसो विपक्षी दलहरूले प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने अडानबाट पछि हटेसँगै आज सहज रूपमा बैठक चलिरहेको छ। अहिले सांसदहरूले शून्य समयमा आफ्ना विषय राखिरहेका छन्। आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। त्यसक्रममा उठेका प्रश्नको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिने कार्यसूची छ। यस्तै विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। यसैबीच राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्ने तय भएको छ। बैठकमा सरकारले संयुक्त सदनमा पेश गरेको बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ। राष्ट्रिय सभा बैठक पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरूद्ध हुँदै आएको छ।
3: नेपाल प्रहरीले लागू औषधको बढ़दो कारोबार र दुर्व्यसनी नियन्त्रणका लागि 3 वर्ष विस्तृत कार्ययोजना अगाडि सारेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागू औषध नियन्त्रण ब्यूरोको क्षमता अभिवृद्धि, कानूनी सुधार र प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर तयार पारिएको कार्ययोजनाबारे आज संसदीय समितिमा जानकारी गराउनु भएको हो। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले प्रहरीले लागू औषध नियन्त्रण ऐन 2033 समय सापेक्ष परिमार्जन गर्न पनि प्रस्ताव गरेको छ। अन्तर्राष्ट्रिय अभ्यास, वर्तमान प्रेम र व्यावहारिक पक्षलाई समेटेर ऐनका विशेष दफाहरू संशोधनका लागि महानिधिवक्ताको कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरिने कार्ययोजनामा उल्लेख छ। यस्तै लागू औषध नियन्त्रण ब्यूरोको जनशक्तिलाई थप विस्तार गरी थप सुदृढ़ बनाउने लक्ष्य लिएको छ। हाल समिति सीमित जनशक्तिबाट संचालित ब्यूरोमा प्राविधिक जनशक्ति केमिस्ट र आईटी विज्ञहरू समावेश गरिने उल्लेख छ। पछिल्लो समय मधेस र कोशी प्रदेश लागू औषध ओसार प्रसारको मुख्य केन्द्र बनेको प्रहरीको निष्कर्ष छ। उहाँका अनुसार एम्बुलेन्स, ट्रक र अन्य निजी सवारी साधन मार्फत हुने तस्करी नियन्त्रणका लागि नाकाहरूमा विशेष निगरानी बढ़ाइएको छ। सांसदहरूले भने प्रयोगकर्तालाई मात्र पक्रेर समस्या समाधान नहुने भन्दै यसको मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्नेमा जोड़ दिएका छन्। बैठकमा बोल्दै रासोपा सांसद कविन्द्र बुर्लाकोटीले आयातको मुख्य स्रोत र सप्लायर चेनमै पुग्ने गरी गहिराईमा पुगेर अनुसन्धान गर्नुपर्ने बताउनुभयो। सांसद रमेश प्रसाईले सुधार गृहबाट फर्किएका व्यक्तिहरू समाजमा आत्मसम्मान र रोजगारी नपाउँदा पुनः कुलतमा फर्किने गरेको भन्दै छ महिने सुधार गृहको बसाई मात्र नभई वास्तविक पुनर्स्थापनाका लागि ठोस योजना ल्याउन माग गर्नुभयो।
2: नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गराउन थप गरिएको समय आज सकिन्दैछ। पार्टीका अनुसार आज राति 12 बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ। क्रियाशील सदस्य अध्यावधिक गर्न योग्य 7,82,209 सदस्य मध्ये हिजो बेलुकासम्म 4,57,366 जनाले अध्यावधिक गराएका छन्। 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भएका छन्। यो सहित अध्यावधिक गर्ने कुल संख्या 6,00,000 पुग्न सक्नेछ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले छुटेका सदस्यहरूलाई अध्यावधिक गराउन आग्रह गर्नुभएको छ। कांग्रेसले यसपटक अनलाइनबाटै सदस्यता लिन सकिने सफल अभ्यास गरेको छ। कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँ गाउँसम्म उत्साहजनक रूपमा अघि बढ़िरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। नेपाली बजारमा आज पनि सुन चाँदीको भाव ओह्रालो लागेको छ। हिजो एकै दिन तोलामा 10,100 रूपियाँले घटेको सुनको मूल्य आज पनि प्रति तोला 5,100 रूपियाँले घटेको छ। घटेको मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला 2,86,700 रूपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रति तोला 2,91,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी आज तोलामा 90 रूपियाँले घटेर 4,650 रूपियाँ कायम भएको छ। हिजो 4,740 रूपियाँ रहेको थियो।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न शहरमा लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाब भनेको छ। अमेरिकी रक्षा मन्त्री पेट हेक्सेथले सेनाले इरानका प्रमुख केन्द्रमा बमबारी गरिरहेको बताउनुभयो। सम्झौताका लागि दिएको मौका इरानले नउठाएकाले यो कदम चाल्नु परेको उहाँको भनाइ छ। बुधबार इरानले अमेरिकी हेलिकप्टर खसालेपछि दुई देशबीचको तनावले उग्र रूप लिएको थियो। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले होर्मुज जलमार्ग क्षेत्रमा दुईवटा जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। इरानले सुरक्षा संकटको कारण देखाउँदै रणनीतिक रूपमा महत्वपूर्ण मानिने यो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधनका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जोसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ। यद्यपि अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानी दावीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवाजावत गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दावी गरेको छ। युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित बन्दा त्यहाँको व्यापारिक चहलपहल साबिकको तुलनामा पन्ध्र कटको कारण देखाउँदै रणनीतिक रूपमा महत्वपूर्ण मानिने यो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधनका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने

0: हुने फिफा विश्वकप अमेरिका मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। मेक्सिको प्रसिद्ध स्टाडियो एजतेका रंगशालामा घरेलू टीम र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल राति पौने एक बजे शुरू हुनेछ। यसपटक विश्वको कुल जनसंख्या मध्ये 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। जुन एक महिना भन्दा बढ़ी समय अमेरिका, क्यानाडा र मेक्सिकोका 16 भव्य रंगशालामा हुनेछ। विश्वकप फुटबल 3 देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। 39 दिनको प्रतिस्पर्धापछि जुलाई 19 अमेरिकाको न्यू जर्सीको मेटलाइफ स्टेडियममा फाइनल खेल हुनेछ। फिफाले यसपालि विश्वकपमा 48 टीमलाई सहभागिता गराएको छ, जुन विगतमा भन्दा 16 राष्ट्र बढ़ी हो। 4 राष्ट्र कप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन नवप्रवेशी मात्र हुन्। विश्वकप मंचमा हुने श्रेष्ठताको लड़ाईमा यसपालि डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना सहित स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दावेदारको रूपमा लिएको छ। यस विश्वकपमा कुल पुरस्कार राशि 651 मिलियन डलर रहेको छ। यो कतार विश्वकपको तुलनामा 49% बढ़ी हो। यस वर्ष च्याम्पियनले 50 मिलियन डलर प्राप्त गर्नेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अर्थमन्त्रीमाथि छानबिन गर्न विपक्षीले मागे छुट्टै समिति, कर्मा बदमाशी गरेको प्रमाणित गर्न वाग्लेको चुनौती।
1: दुर्व्यसनी नियन्त्रणका लागि प्रहरीको 3 वर्ष कार्ययोजना, लागू औषधको आपूर्ति सञ्जाल नै तोड्न सांसदहरूको माग।
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकका लागि थपिएको म्याद आज सकिँदै, हालसम्म 4,57,000 जनाको विवरण दर्ता।
1: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी, होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा।
0: र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति पौने 1 बजे मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर गुप्ता सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी

0: ब्रांड का कपड़ाहरुको कोट पाइट दौरा सुरुवाल तथा लेडीज जेन्स का आधुनिक डिजाइन अनुसार का कपड़ा सिलाइनुको साथै सरकारी तथा बोर्डिंग स्कूल कैंपस का ड्रेसहरु सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ बैंकको ठीक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: बाबा बाबा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705454।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802।
8: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइट हाततर्फ ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841465649। 9841465649।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
9: त तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

2011 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र

0: खुट्टाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति

0: आजकल नीलकंठ नगर पालिका तीन बीच बजार धादिंग
1: हामी कहाँ आधुनिक डिजाइन का गरगहना तैयार गरिनुको साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, संपर्क मोबाइल नंबर 9841471542, 9861002611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
3: ओहो, होइन के हो नयाँ स्कूटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कूटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, युपी भिस्तिर अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभिसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभिसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभिसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभिसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802, 98-510-63-802।
0: त बल्ल बल्ल बनाइ भ्याए। अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
1: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
0: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला।
3: होइन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला।
3: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
11: 98167045 47।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97 838 र 98032 40 723।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचाँदी पसल कहाँ होला?
3: ल स्टुडियो हरि आर्ट सुनचाँदी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यौ त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
3: स्टुडियो हरि आर्ट सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705544।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल? अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टर सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पताल में।
1: दैनिक रूप में ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुठो दुख्ने, पुरानो गैस्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौला को पत्थरी, पिशाब पोल्ने, महिलाहरूको महिनावारी गड़बड़ी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
12: र 920 बजारको लागि 9851249090 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
13: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
14: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
15: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
12: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
16: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानो होला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बाल रोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: बाबा बाबा म टाढो स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ
2: सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थालिन एमाले चोकबाट छ घर तल
12: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861975447
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

Mandir buya darlada, yufayla thavanu rangnu burlada.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ, दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454 9861705544।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छाड सूत्र सेवा,
4: बिरामी भर्ना सेवा,
5: थेरापी सेवा जस्तै
4: फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका सम्पर्क नम्बर 9851188 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइब, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: बाबा बाबा म त आज स्कुल जान्न
1: म पनि स्कुल जान्न मम्मी
0: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
0: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट हाततर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

میتو منی کنم Like, share, and subscribe.

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: रेडियो बिहानी 97.6 MHz
4: घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
8: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
9: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 01059090 सम्पर्क गर्नु होला नि
10: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी को प्यारालाइसिस यूरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले केही दिनदेखिबाट चाहिँ गलतीको पुस्तकबाट चाहिँ हाम्रो अध्ययनको यात्रालाई चाहिँ निरन्तर अगाडि बढाइरहेका छौं, जसमा हामीले पावलले गलातीहरूलाई दिएका शिक्षाहरूबाट चाहिँ धेरै कुराहरू सिकिरहेका छौं। र आजको अध्ययनमा चाहिँ हामी विशेष गरिकन यो अध्ययनमा चाहिँ के कुरामा केन्द्रित भएर चाहिँ यो अध्ययनलाई चाहिँ हामी अगाडि बढाउँदैछौँ दाइ?
1: भाइ, यो मुक्तिको मार्ग दैनिकी अध्ययनको यात्रा चाहिँ वास्तवमै आशिषमय र व्यावहारिक जीवनका लागि फलदायी भइरहेको छ। हामीले गलातीहरू र त्यहाँका मण्डलीहरूलाई पावलले दिएका शिक्षाहरू अध्ययन गरिरहेका छौं, जुन आज पनि हाम्रो जीवनको लागि उत्तिकै महत्वपूर्ण छ। आज हामी विश्वासद्वारा धार्मिक ठहरिनु भन्ने विषयमा यो गलातीको अनुभवहरूलाई लिएर अध्ययन गर्नेछौ भाइ।
0: तै विश्वासद्वारा धार्मिक ठहरिनु भन्नाले कस्तो अनुभवलाई चाहिँ तपाईँले बताउँदै हुनुहुन्छ, कृपया यसलाई अलि स्पष्ट पारिदिनुहोस् न।
1: अवश्य पनि भाइ, आजको अध्ययनमा पावलले गलातीहरूलाई एउटा महत्वपूर्ण सत्य सम्झाउँछन्। उनले व्यवस्था, रीतिरिवाज वा कर्मकाण्डद्वारा होइन तर येशु ख्रिष्टमाथिको विश्वासद्वारा उद्धार पाएको कुरा बताउँदछन्। पावलले उनीहरूलाई त्यही उद्धारको अनुभव फेरि सम्झाउँदै यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछ।
0: भनेपछि दाइ, यो अध्ययनले पनि आज हामीलाई चेतावनी दिन्छ जस्तो मलाई लाग्यो, किनकि अझै पनि धेरै मानिसहरू रीतिरिवाज र कर्मकाण्डमा चाहिँ भरोसा गरेर धार्मिक बन्नको निम्ति चाहिँ खोजिरहेका हुन्छन्।
1: तपाईँले एकदम ठिक कुरा भन्नुभयो भाइ। हो, यो अध्ययनले हामीलाई सुसमाचारको सत्यता र उद्धारको निश्चयताको बारेमा सिकाउनेछ। उद्धार मानिसको कर्मबाट होइन तर येशु ख्रिष्टमाथिको विश्वासबाट प्राप्त हुन्छ। त्यसैले आउनुहोस् हामी सबै यो अध्ययनको यात्रामा सहभागी बनौं र साँचो उद्धारलाई ग्रहण गरौं।
2: मित्र, प्रभु येशु ख्रिष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो हार्दिक स्वागत छ यस बाइबल अध्ययन कार्यक्रममा, साथै जय मसीह। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ, किनकि प्रभु कारण नै आज हामी जो छौं सो छौं। हामी त प्रभुजी एउटा नालायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौं, तर तपाईंले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो। आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशु प्रभुको कार्यमा विश्वास गर्यौं। र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ, जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय, तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ। धन्यवाद दिन चाहन्छौ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन् हामी पनि उहाँहरूसँगै धेरै धेरै खुशी छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो, तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो, तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान् मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चंगाई आफ्नो शान्ति आनन्द दिनुहोस्। तिनीको टुटेको हृदयमा मलमपट्टी लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परिस्थानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा राम्रो परिणाम लिएर, अनि प्रत्येक व्यवसायीहरूलाई व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन गलाती तीन अध्यायबाट आरम्भ गर्न गइरहेका छौं अनि मुख्य विषय हो विश्वासद्वारा धर्मीकरण, गलातीहरूको अनुभव अनि अब्राहमको उदाहरण। आज हामी खालि तीन अध्याय एकदेखि पाँच पदबाट मात्र देख्नेछौ, त आज हामी देख्नेछौ गलातीहरूको अनुभव। पाउल यस समय वापस गलातीहरूको अनुभवमा जान्छन्। तिनीहरू कसरी उद्धार पाए? तिनीहरू व्यवस्थाद्वारा उद्धार पाएका थिए वा येशु ख्रिस्टमाथि विश्वासद्वारा उद्धार पाएका थिए? म व्यक्तिगत रूपमा अनुभवमा विश्वास गर्छु। जब हामी चार अध्यायमा जानेछौ अनुभवको विषयमा अरू धेरै विचार गर्नेछौ। आउनुहोस् गलाती तीन अध्याय एक पदमा हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, हे अबुझ गलाती हो, जसका आँखाका सामने प्रत्यक्ष देखिने गरी येशु ख्रिस्ट क्रूसमा टाँगिनुभयो, तिमीहरूलाई कसले मोहित गरायो? मित्र, यहाँ हे अबुझ गलाती हो, पाउको मतलब हो ए चेतनाहीन गलाती हो। ग्रीक शब्दमा यो एनोइटी मुख्य शब्द नौसबाट हो, मतलब दिमाग। उसले भनिरहेको छ तिमीहरूले आफ्नो दिमागलाई प्रयोग गरिरहेका छैनौ। अमित्र यहाँ भन्छन् हे अबुझ गलाती हो, जसका आँखाका सामने प्रत्यक्ष देखिने गरी येशु ख्रीष्ट क्रूसमा टाँगिनुभयो, तिमीहरूलाई कसले मोहित गरायो? अर्को शब्दमा यहाँ पावल के भन्न चाहन्छन् भने, प्रभु येशु ख्रीष्ट तिमीहरूको पापको निम्ति क्रूसमा मारिनुभयो ताकि तिमीहरूले जीवन पाउन सक र तिमीहरूले उसमा विश्वास पनि गर्यौ र त्यो जीवन पनि पायौ। तर अहिले तिमीहरू त्यस तथ्यबाट त्यो वास्तविकताबाट हटिरहेका छौ। यसो गर्न तिमीहरूलाई कसले मोहित गरायो भन्छन्, तिमीहरूलाई कसले मोहित गरायो? अनि आगदी पदमा भन्छन्, यति मात्र म तिमीहरूबाट जान्न चाहन्छु, तिमीहरूले आत्मालाई व्यवस्थाको कामबाट पायौ कि विश्वासको सुनैबाट? मित्र, ती गलातीहरू अनुग्रहमा मुनि उद्धार पाइसकेपछि पनि कृष्ण विश्वासद्वारा फेरि व्यवस्था मुनि लागिरहेका थिए। अनि पाउल तिनीहरूलाई यहाँ यो कुरा देखाउन चाहन्छन् कि तिनीहरूले केवल प्रभु येशु ख्रीष्टमा विश्वासद्वारा मात्र उद्धार पाएका थिए। तर कसरी अब तिनीहरू यति चाँडै नै त्यस वास्तविकताबाट हटि गए? यहाँ उसले निरन्तर तिनीहरूलाई सोध्दछन्, तिनीहरूले आत्मालाई व्यवस्थाका कामबाट पायौ कि विश्वासको सुनैबाट? ती गलातीहरू उद्धार पाउनको निम्ति ख्रीष्टमा विश्वास साथसाथै व्यवस्थाको पालन गर्न आवश्यक छ भन्ने कुरातिर लागिरहेका थिए, मोहित भइरहेका थिए। अहिले यहाँ पाउल तिनीहरूलाई सोध्दछन्, तिमीहरूले आत्मालाई व्यवस्थाको कामबाट पायौ कि विश्वासको सुनाइबाट? यहाँ हामी एकदम समाधान हुन आवश्यक छ। सुसमाचार अनपेक्षित साँचो अनुभव हो। सुसमाचारले अनुभवको पुष्टि गर्दछ। त्यहाँ धेरै मानिसहरू छन् आज जो अनुभवदेखि सत्यताको तर्क गर्छन्। म व्यक्तिगत रूपमा विश्वास गर्छु कि परमेश्वरको वचन सत्यतादेखि अनुभवको तर्क गर्दछ। अनुभवलाई नगण्य सम्झिएको होइन, तर यसलाई सत्यताद्वारा जाँचिएको हुनुपर्छ। हरेक कोहीको भिन्न भिन्नै अनुभवहरू छन्। मैले एक झुट धर्मको संस्थापकलाई आफ्नो अनुभवबारे बाँडिरहेको सुने, जो स्त्री थिइन्। त्यसपछि मैले अर्को एक स्त्रीलाई आफ्नो अनुभव बाँडिरहेको सुने र तिनीहरू पूर्ण रूपमा भिन्न थिए। कुन चाहिँ व्यक्तिलाई म अनुसरण गरौं? साँचो भन्दा तिनीहरू मध्ये एकलाई पनि अनुसरण गर्ने छुइन। एक समय मिटिङमा एक मानिस खड़ा भयो र धर्मशास्त्रको अंशलाई पढ्यो। उसले भन्यो, किनकि यस खण्डको अर्थ खुलाईको बारेमा भिन्न भिन्न विचारहरू भएकोले हामी कुनै वाद विवाद चाहँदैनौ, मलाई मेरो अनुभवको बताउन दिनुहोस्। उसको अनुभव धर्मशास्त्रको आधारको सत्यताबाट धेरै टाढा हटेको थियो। उसले आफ्नो अनुभवमा सत्यताको आधारित बनाइरहेका थिए। तिमीले सजिलै त्यो गर्न सक्नुहुन्न। अनुभव

अनेकौं प्रश्नहरू खड़ा गरिरहेका छन्। उसले यी समूहलाई तिनीहरूलाई के भएका थिए अतीतलाई हेर्नको लागि बताउँछन् र छ प्रश्नहरू सोध्दछन् जुनले तिनीहरूको आफ्नो अनुभवसँग गर्नुपर्ने सरोकार छ। पहिलो प्रश्न, व्यवस्थाको कार्यद्वारा आत्मालाई पायौ कि विश्वासको सुनाईद्वारा? पुरानो नियममा पनि कसैले कहिले व्यवस्थाको कार्यद्वारा पवित्र आत्मालाई प्राप्त गरेको कुरा कहीँ पनि छैन। विश्वासको सुनाईबाट उहाँलाई हामी पाउँछौ। गलातीहरूले कहिले पनि आत्मालाई व्यवस्थाद्वारा प्राप्त गरेनन्। पवित्र आत्मा विश्वासमा जीवनको परिवर्तनको प्रमाण हो। धर्मशास्त्रले हामीलाई बताउँछ एफिसिए अनि रोमी 8:9 पदमा, तिमीहरू शरीरमा होइन तर आत्मामा हुन्छौ, तर कोही मानिस ख्रिष्टको आत्मा हुन्न भने त्यो उहाँको हुँदै होइन। तिमीहरू शरीरमा होइन तर आत्मामा हुन्छौ, तर कोही मानिससँग ख्रिष्टको आत्मा हुनुहुन्न भने त त्यो उहाँकै हुँदै होइन। अनि एफिसी 1:13 पदमा भनिएको छ, जसमा तिमीहरूले पनि सत्यको वचन अर्थात तिमीहरूको उद्धारको सुसमाचार सुनेर जसमा विश्वास समेत गरेर प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप लगाएका थियौ। अब यहाँ दोस्रो प्रश्न छ, पद 3 के तिमीहरू यतिका अबोध छौ, आत्मामा शुरू भएर के अब शरीरमा टुङ्गिँदै जान्छौ? के तिमीहरू यतिका अबोध छौ, आत्मामा शुरू भएर के अब शरीरमा टुङ्गिँदै जान्छौ? यो पाउले यही सोधिरहेका छन्। यदि पवित्र आत्मा जसले तिमीहरूलाई परिवर्तन गर्यो, ख्रिष्टमा तिमीहरूलाई ल्यायो र अहिले परमेश्वरको आत्मामा तिमीहरूमा रहनुहुन्छ, फेरि व्यवस्थामा वापस जान लागिरहेका छौ? जुन व्यवस्था खाली शरीरलाई नियन्त्रण गर्न मात्र दिइएको थियो र सोच्दछौ कि तिमीहरू उच्च योजनामा छौ। आगे पद 4 भन्छन्, 4 पदमा, के यतिका दुःख तिमीहरूले व्यर्थमा भोग्यौ त? यदि यो साँच्चै व्यर्थमा हो भने त। मित्र, पाउल गलातीहरूलाई सोधे, तिमीहरूले भोगेका सबै दुःखहरू बेकारमा जान दिँदछौ? उसले उनीहरूलाई याद दिलाउँछन् कि तिनीहरूले सुसमाचार प्राप्त गर्नलाई मूल्य चुकाउनु परेको थियो। के यो सबै व्यर्थ हुन गइरहेको थियो कुनै उद्देश्य बिना? अहिले उसले यो प्रश्न यहाँ खड़ा गर्छन्। 5 पदमा, यसकारण जसले तिमीहरूलाई आत्माको वरदान दिनुहुन्छ र तिमीहरूमा आश्चर्य कर्महरू गर्नुहुन्छ, के उहाँले यो व्यवस्थाको कर्मबाट गर्नुभएको हो कि विश्वासको सुनाईबाट? तिनीहरूका बीचमा उसले गरेको सेविकाईको बारेमा पाउल यहाँ बताउँछन्। तपाईहरूलाई यादै होला कि उसको प्रेरित्व यहुदीवादीहरूद्वारा आक्रमण भएको थियो। उनीहरूले भने ऊ त पछिबाट बादमा आएका थिए, ऊ मुख्य 12 मध्येका एक चेला थिएनन्। पाउल ख्रिष्टको सेविकाईको समयमा उहाँसँग थिएनन्, तर बादमा 7 आए। पाउलले गलातीहरूलाई याद दिलाए कि उनै एक व्यक्ति थिए जो तिनीहरूका प्रान्तमा आएका थिए र परमेश्वरको वचन तिनीहरूलाई प्रचार गरेथे र आश्चर्यका कामहरू तिनीहरूको माझमा गरेर देखाएथे। यो उसले व्यवस्थाको कार्यद्वारा गरेका थिएन। त्यो भन्नलाई पाउल निकै होशियार हुनुपर्छ। उसले येशु ख्रीष्टलाई प्रचार गरे तिनीहरूको निम्ति जो मर्नुभएको थियो, फेरि बौरी उठ्नुभयो र जसमाथि तिनीहरू आफ्नो विश्वास राखेथे। जब तिनीहरूले त्यो गरे, आश्चर्यका कामहरू हुन शुरू भयो। तिनीहरू पुनः नवीनीकरण गरिएका थिए। पाउलसँग प्रमाण थियो कि उनी एक प्रेरित थिए। ती दिनमा चिन्हहरू आश्चर्य कर्महरू प्रेरितहरूलाई दिइएको थियो। जस्तो म जान्दछु, व्यावहारिक रूपमा प्रेरितहरूसँग धर्मशास्त्रमा उल्लेखित सबै वरदानहरू थिए। निश्चित रूपमा तिनीहरूसित चिन्हहरूका वरदानहरू

0: थिए अनि अचम्म अचम्मका काम गर्नेहरू वरदान थिए। पाउल आश्चर्य कर्महरूका वरदान गर्न सक्दथे। उसले बिमारीलाई चंगाई गर्न सक्दथे, मुर्दालाई जीवित बनाउन सक्दथे। सिमोन पत्रुस, जो बाह्र मध्येका एक चेला थिए, उसले पनि त्यो गर्न सक्यो। यो गर्नु त्यस समयमा प्रेतहरूको चिन्ह थियो। अहिले प्रेतहरूले हामीलाई परमेश्वरको वचन दिएका छन्। हामीसँग ख्रिष्टमा स्थापित विश्वास छ, जो मुख्य कुने ढुङ्गो हुनुहुन्छ, र हामी त्यो विश्वास छ जुन प्रेतहरू र अगमवक्ताहरूले राखेको जगमाथि निर्माण गरिएको छ। जुन सत्यताको विश्वास उनीहरूको सन्देशले दिन्थ्यो, त्यो तिनीहरूको अद्भुत कार्य गर्ने तिनीहरूको योग्यता थियो। तिनीहरूसँग चिन्हहरूका वरदानहरू थिए। तिनीहरूले हामीलाई परमेश्वरको वचन दिएपछि चिन्हहरूको कार्यहरूको समाप्त भए, चिन्हहरूको वरदानहरूको समाप्त भए। वास्तवमा यो प्रेतहरूसँगै समाप्त भए। महत्वपूर्ण बात यहाँ हामीलाई ध्यान गर्नुपर्ने यो छ कि पावल गलातीहरू कहाँ फारसीले व्यवस्थालाई प्रचार गरिरहेको जस्तो आएनन्, तर एक प्रेरित येशु ख्रिष्टलाई प्रचार गरिरहेको जस्तै आए। उसले प्रभु येशु ख्रिष्टलाई प्रचार गरे, अनि त्यही कुरा ती मानिसहरूले, ती गलातीहरूले अनुभव गरेका थिए। संक्षिप्तमा हामी हेरौं कि विश्वासद्वारा धर्मी ठहराई गलातीहरूको अनुभव थियो। त्यसकारण उसले तिनीहरूलाई सोधे, तिमीहरू भित्र के पायौ? यस भागमा उसले तीन पटक पवित्र आत्माको उल्लेख गर्छन्। उसले तिनीहरूलाई याद दिलाउँछन् कि तिनीहरूले आत्मालाई व्यवस्थाद्वारा प्राप्त गरेनन्। पवित्र आत्मा मन परिवर्तनको प्रमाण हो। येशु ख्रिष्टमा विश्वासमा आएपछि मन परिवर्तनको प्रमाण हो। यहाँ यो हेर्न आवश्यक छ कि सुसमाचार गलातीहरूको निम्ति वा अरू कसैको निम्ति साँचो अनपेक्षित अनुभव हो। मित्र, सुसमाचार वास्तविकता हो। येशु ख्रिष्टले हाम्रो निम्ति के गर्नुभयो, सो कुरा बारेमा यसले सम्बन्ध राख्छ। सुसमाचार भनेको प्रभु येशु ख्रिष्टले तपाईं र मेरो पापको निम्ति आफ्नो जीवनलाई क्रुसमा दिनुभएको, पुरिनु भएको, अनि फेरि बौरी उठ्नु भएको तथ्यको सम्बन्ध राख्छ। अनि अनुभवले सुसमाचारलाई पुष्टि गर्नेछ। र त्यही नै पावल यस भागमा प्रदर्शन गरिरहेका छन्। मित्र, सुसमाचार पर्याप्त छ, काफी छ। अनुभवले यसको पुष्टि गर्दछ। आउनुहोस् छोटो प्रार्थना गर्दै यस बाइबल अध्ययनलाई अन्त गरौं। प्रभु, हामी तपाईंलाई धन्यवाद दिन्छौं कि आफ्नो वचनद्वारा तपाईं हामी हरेकसँग आज बातचित गर्नुभयो। तपाईंलाई धन्यवाद छ कि यो वचनको निम्ति, अनि हामी चाहन्छौं कि यस वचन अनुसार हाम्रो जीवन ढालिएको तपाईं हामीलाई सहायता गर्नुहोस्। तपाईँ हाम्रो मन, हृदयलाई, आत्मालाई तयार गर्नुहोस्, ताकि हामी यस अनुसार तपाईँको आत्माको मार्गदर्शनमा हिँड्न सकौं। प्रत्येक श्रोताहरूलाई आशिष गर्नुहोस्, वचन बुझ्ने मन दिनुहोस् र त्यसलाई व्यावहारिक जीवनमा लागू गर्ने मन पनि दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु। आमेन।
1: आजको अध्ययनले चाहिँ हामीलाई उद्धारकर्तालाई ग्रहण गर्नको निम्ति चाहिँ उत्साह दिएको छ। साँच्चै नै आजको अध्ययनले हामीलाई यो पनि बताएको छ कि उद्धार व्यवस्था र कर्मकाण्डमा होइन तर यीशु ख्रीष्टमा पाइन्छ भन्ने स्पष्ट सन्देश आजको दिनले हामीलाई दिएको छ।
2: पावलले गलातीहरूलाई सम्झाउँछन् कि उनीहरूले पवित्र आत्मा व्यवस्था पालन गरेर होइन तर प्रभु यीशु ख्रीष्टमाथि विश्वास गरेर प्राप्त गरेका हुन् भन्ने कुरा आज हामीले यो अध्ययनमा यो सत्यलाई बुझेका छौं।
1: साँच्चै नै दाइ, हामी यीशुको मृत्यु र पुनरुत्थानमा विश्वास गरेर उद्धार पाएका मानिसहरू हौ। यदि हामी फेरि कर्मकाण्ड र व्यवस्थामा फर्कन्छौं भने हामी सुसमाचारको सत्यताबाट टाढा जाँदैछौ। मैले आज सिकेको कुरा के पनि हो भने दाइ, असल कामहरू उद्धार पाउनका लागि होइन तर उद्धार पाइसकेपछि परमेश्वरको महिमा र सुसमाचार प्रचार गर्नको लागि चाहिँ गर्नुपर्छ।
2: वाह, तपाईँले एकदमै सही कुरा भन्नुभयो भाइ। प्रभु येशूमा विश्वास गर्ने हरेक व्यक्तिलाई परमेश्वरले पवित्र आत्मा दिनुभएको छ। हाम्रो विश्वास आत्माद्वारा शुरू भएको हो, त्यसैले यसलाई फेरि शरीरमा कर्महरूमा समाप्त गर्नु हुँदैन। हामी विश्वासमा स्थिर रहँदै परमेश्वरको अनुग्रहमा अघि बढ्नुपर्छ। यो सत्यलाई मनमा राख्दै अर्को अध्ययनमा फेरि भेट्ने प्रतिबद्धता साथ परमेश्वरको अनुग्रह, यीशु ख्रीष्टको उद्धार र पवित्र आत्माको मार्गदर्शन हामी हरेकसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207709704209797।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दाया बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
5: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
1: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट शुरू हुँदै उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने।
1: एसई सकियो, अब रमाइलो शुरू भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षको आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो।
4: अर्जुन दृष्टि भनेको हामीले नै गरेको बाचा र जनताले अनुमोदन गरेको एजेण्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढ़ाएका छौं। त्यसैले 100 वटा शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ यसमा। र संविधान खिलाफ भयो कि भन्ने कुराहरू बिल्कुल गलत छ। समता, इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौं। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक, समुन्नति, समृद्धिका कुराहरू गरेका छौं। इक्विटीको एजेण्डालाई वर्ग, लिंग, क्षेत्र, हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढ़ेका छौं। कतै गरीबहरू यहाँ अटेनन् कि, मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ। र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नुभएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेण्डा लिएर सरकार अगाडि बढ़ेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिँदै 2 अर्ब रूपियाँको होइन 2 रूपियाँको बदमाशी पनि आफूबाट भएको छ भने मन्त्री पद र सार्वजनिक जीवन नै त्याग दिन आफू तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय दलका सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सार्वजनिक खर्च विस्तार, रोजगारी सृजना, आयकर छूटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूला रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्यसहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्य भन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सृजना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिकप्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी बजेट आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने, बजेट आएको औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र बैंकको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिंगो देश एक ठाउँमा उभिनुपर्नेमा जोड़ दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाब दिनुपर्ने र अभिव्यक्ति सच्याउनुपर्ने बताउनुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले राष्ट्रियता राष्ट्रिय सुरक्षा राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्तापक्ष र विपक्ष हुन नहुने तथा सिंगो देश एक ठाउँमा उभिनुपर्ने भन्दै दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको अभिव्यक्तिलाई आफैले स्पष्ट पार्नुपर्नेमा आफूहरूको अडान कायमै रहेको बताउनुभयो। यस्तै बैठकको शुरूमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले ईभी गाड़ी आयात सम्बन्धमा शंका देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको र छानबिन समिति अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि माग गरेको बताउनुभयो। यसै गरी सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबार विहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्रै अगाडि बढ़न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइती घरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले हप्तामा दुई दिन विदा दिने नियमले आम सेवाग्राहीलाई प्रभाव परेको भन्दै यसलाई खारेजी गरी साबिकै विदा कार्यान्वयन गर्न माग गर्नुभयो। सांसदहरूले शून्य समयमा बोलिएका कुराहरू कार्यान्वयन नहुने परिपाटी र संसदमा जनपक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई व्यवस्था गरिरहेको टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य कनेक्टिभिटी ऊर्जा साझेदारी जलस्रोत व्यवस्थापन साझा सुरक्षा चासो खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
5: सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउन महत्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशंकरसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
0: परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्ट गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिँदै 1,38,802 मेट्रिक टन मल मौजदात रहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ। संविधान संशोधन बहस पत्र तयारी कार्यदलले आज पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका लागि ललितपुरको मानभवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। गृहमन्त्री सुधन गुरूङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरूङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसूनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरूङले सिन्धुपाल्चोकमा र काभ्रे पलाञ्चोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागू औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। यस्तै विद्युतीय सवारी साधनको भन्सार जाँच पासका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन, सड़क विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट गर्नुभयो। बैठकमा सांसदहरूले विद्युतीय सवारी साधनको भन्सार जाँच पास सम्बन्धी समस्याको निरूपणका लागि मन्त्रालय अन्तर्गत नभई सार्वजनिक लेखा समितिबाट नै उपसमिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढ़ाउनुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिइएको हो। बाँकीमा धान रोपाईको समय नजिकिँदै जाँदा किसानहरू मल बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ़दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
6: धान खेतीको मुख्य सिजन शुरू भएसँगै बाँकीका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढ़ाएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा।
7: अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन, खेती लाउने बेलामा भने अनुसार मल पनि पाउँदैन, समस्या हुन्छ।
6: मल अभावसँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाइ छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक रेशमा बेहना।
8: पानी सानी मिलन नै समस्या आएगा है, और तेल सब महँगाएगा है, कत्ते करा जाए, खाद वाद मिलत नहीं है।
6: बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगंजका अनुसार जिल्लामा वार्षिक रूपमा मल अभावसँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाइ छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकार

0: पाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
1: मलबी नै मिल रहा है किसान के लिए पूरा, अभी समस्या धान के लगाओ लाग के मार चुका है, और भी ट्रैक्टर भी नहीं मिल रहा है, समस्या बहुत ढेर है यहाँ।
0: कृषि सामग्री कंपनी लिमिटेड शाखा कार्यालय का प्रबंधक पुष्पराज श्रेष्ठ का अनुसार केन्द्रबाट पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा वितरणमा समस्या देखिएको हो।
2: इरानमा युद्ध भएको हुनाले हाम्रो टेन्डरहरू पर्नमा ठेकेदारहरूले असहज मानेर नपारेको अवस्था छ अहिले। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन, चाहिने जति सरकारसँग पुँजी पनि नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान स्तरमा सरकारी मार्फत वितरण गर्छौ।
0: बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्।
3: अछामको कमला बजारमा शहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
4: जिल्लाको पूर्वी क्षेत्र कमल बजारमा शहरी आँखा केन्द्र सञ्चालनका लागि नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्र ज्योति संगेटा अस्पताल कैलाली र कमल बजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट सञ्चालन भएको शहरी आँखा केन्द्रबाट हालसम्म 3203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल शहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। शहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त शहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय।
5: यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ, नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने स्याहार गर्ने सेवा पाउनु भएको छ।
4: केन्द्रमा आँखा चेकजाँच गर्न आउनुभएका ढकारी गाउँपालिका वडा नम्बर 8 घोडासैनका आइटी जैसी र तुर्महाट गाउँपालिका वडा नम्बर 8 धमालीका इन्द्र बहादुर विष्ट कमल बजारमै आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन पाउँदा खुसी लागेको बताउनुहुन्छ।
6: एकदमै ठिक लाग्यो हामीलाई, तर यो सकारात्मक चलोस्, उनीहरूको विभिन्न आँखामा भएको समस्याहरूको समाधान अहिले कमल बजार नगरपालिकाले जुन गरिरहेको छ नि, यो सेवा दिइरहेको छ, यसबाट धेरै जनताहरू प्रभावित छन्।
4: सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिले ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। भौगोलिक विकटता र यातायातको कठिनाईका कारण ग्रामीण बासिन्दाहरू समयमै आँखा अस्पतालसम्म पुग्न सक्दैनन्। सो समस्यालाई मध्यनजर गरी अछामको पूर्वी क्षेत्र कमल बजार नगरपालिकामा स्थापना भएको शहरी आँखा केन्द्रबाट कमल बजार नगरपालिकासँगै ढकारी गाउँपालिका र तुर्महाट गाउँपालिकाका नागरिक समेत लाभान्वित भएका छन्। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कड़ा आक्रमण गर्ने बताउनु भएको छ। इरानको तेल र ग्यासको बजारलाई पूर्ण रूपले नियन्त्रणमा लिने अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। यसैबीच अमेरिका र इरानबीच जारी सैन्य तनावबीच पाकिस्तानले द्वन्द समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ। इस्लामाबादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन वार्ताको माध्यमबाट समाधान अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनैतिक संवादमा फर्कन आग्रह गरेको छ। यमनको दक्षिणी बन्दरगाह सर एडेनको सैन्य शिविरमा आज भएको शक्तिशाली विस्फोटका कारण 12 सैनिकको मृत्यु हुनको साथै अन्य धेरै घाइते भएका जनाइएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आयस्रोत भएका घर परिवार बढ़ी मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महँगी अर्थात मुद्रास्फीति निरन्तर बढ़दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढ़ी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकांक 18.60% बढ़ेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढ़ेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढ़ेको छ। उता इन्धन र सवारी साधन मरम्मत खर्च बढ़ेसँगै यातायात क्षेत्रको मागी 15

0: 1.37% ले बढ़ेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महँगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढ़ेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढ़ेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ। त्यहाँ पुग्ने पर्यटक पोखराका विभिन्न स्थान घुम्नुसँगै आसपासका क्षेत्र र मुस्ताङ मुक्तिनाथ क्षेत्रको समेत भ्रमण गर्ने भएकाले पर्यटन व्यवसाय उत्साहित भएका हाम्रा संवाददाताहरूले जनाएका छन्।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
2: चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट शुरू हुँदैछ। पहिलो पटक तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। समूह एमा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी शुरूआत गर्ने लक्ष्यमा छन्। यसअघि सन् 2010 विश्वकपको उद्घाटन खेलमा पनि दुई टोली भिडेका थिए। उक्त खेल 1-1 गोलको बराबरीमा सकिएको थियो। मेक्सिको सन् 1994 यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन। यो उसको 18 विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक 60 खेल खेलेको छ। मेक्सिकोको उत्कृष्ट प्रदर्शन सन् 1970 र 1986 घरेलु मैदानमा भएको विश्वकपमा क्वार्टर फाइनलसम्म पुग्नु हो। दक्षिण अफ्रिकाले भने चौथो पटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म विश्वकपमा 9 खेल खेलेको दक्षिण अफ्रिकाले 2 खेल जितेको छ। सन् 2010 पछि पहिलो पटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद शुरूआत गर्ने लक्ष्यमा छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेश र बागमती प्रदेश लगायत सुदूरपश्चिम लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभाग तथा कर्णाली प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। संविधान संशोधन बहस पत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसून अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरूङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कड़ा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट शुरू हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। वैध आमदानी देखाउन हिचकिचाउनु नपर्ने आयोगको भनाई।
2: विपद व्यवस्थापनका खरिद प्रक्रिया झन्झटिलो भएको गृहमन्त्री सुदन गुरुङको भनाई।
3: रेडियो बिहानी 97.6 MHz।
4: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
5: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
4: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553। सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: फुटो बोलेको सांसदको आरोप जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति
3: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौंला
2: इन्टर्न आवासीय चिकित्सक पुनः आन्दोलित श्रम शोषण अन्त्य गर्न सरकारसँग माग एक साताभित्र मनसून भित्रिने संकेत आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
4: मनसून चाहिँ अझै भित्रिएको छैन बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी हुँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा
2: र फिफा विश्वकप 2026 आजदेखि शुरू नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: हिमाल पग्लिनु भनेको केवल हिउँ हराउनु मात्रै होइन नदीहरू सुक्नु कृषि उत्पादन घट्नु र तल्लो तटीय क्षेत्रमा विनाश निम्तिनु पनि हो हामीले तापक्रम वृद्धि रोक्न त एक्लैले सक्दैनौ तर सम्भावित क्षति कम गर्न पक्कै सक्छौ हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा विज्ञहरूको सुझाव मान्ने र जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ
6: संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरोध हटेसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढ़ेको हो अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले गर्नुभएको थियो छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन् छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले बजेटले गरीबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो
7: मेरो प्रश्न छ 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो यो बजेटले तल्लो वर्गलाई तलै राख्ने माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ त्यसैले यो हुने खाने र हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो
6: सांसद गणेश ठगुनाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो वहाँले लिपुलेख र कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो कांग्रेसका सांसद सन्दीप राणाले पनि बजेटमाथि टिप्पणी गर्दै दुर्गम गाउँका नागरिकको आवश्यकता बजेटमा पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो वहाँले अर्थमन्त्री सोरिङ वाग्लेले विकास योजनामा ग्रामीण र पिछडिएका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो
8: संविधानको मर्म स्वरूप नै छैन केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन निम्न वर्ग किसान युवा महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन 20% भन्दा मुनिका निम्न वर्ग र 20% असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कहीँ समेटेको छैन 24% जीडीपी र 60% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ
6: सत्तारूढ़ दलका सांसद अमरेश कुमार सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो
9: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो तर आज
10: मेरो पीड़ा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो गरीबहरूको क्षेत्र मात्र त्यहाँ कुनै बजार छैन कुनै शहर छैन त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने विश्व पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन त्यहाँ किसानको लागि कम्तीमा एउटा अनइम्प्लोइमेन्ट एआईको डेभलपमेन्ट आईटीको डेभलपमेन्ट मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ त्यो युवालाई रोजगारी दिने कि नदिने किनकि जेएनजी आन्दोलन युवाको विद्रोह थियो युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ दिए।
6: यसैबीच प्रतिनिधि सभा बैठकमा आज पनि कर छलीको विषयमाथि बहस भएको छ। बैठकमा सांसद ज्ञानबहादुर शाहीले भन्सार कर छलीको विषयमा अर्थमन्त्री सोनी मुगलीले संसदीय समितिमा झूट बोलेको आरोप लगाउनु भएको छ। उहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
9: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरीब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ, स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्।
6: नेपाली कांग्रेसका सचेतक निष्कल राईले पनि आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभयो, तर अर्थमन्त्री बागले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। उहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
3: छोडे मार्गले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला, यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औंलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईहरूका काण्डा बारे हामी अनभिज्ञ हो र
6: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै शुरू नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भन्ने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएमसँग बताउनुभयो।
4: मनसुन चाहिँ अझै भित्रिएको छैन, विस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा जाने थिए, किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु थियो, पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छौँ, त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, स्थापित गर्न सकेको अवस्था छैन, त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
6: नेपालमा सामान्यतया मनसुन जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी मधेस बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा मेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने भेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082/23 प्रदर्शनी मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनपाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टासम्म बढ़ी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लंघन भएको उनीहरूको दावी छ। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप्लिकेशनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। ताजा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरूद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेका छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ। निर्वाचन प्रहरीलाई कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरोकारवाला,
11: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
12: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्टसँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मुगुमा 16 वर्ष अघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरी पूर्वपक्षका लागि कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान पक्राउ तथा अदालतको आदेश बारे जानकारी दिएको हो। प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण शाहीको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुन्नी शाहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो। त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगतै घर फर्किन्थे, तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकुटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ।
16: धनकुटाको शहीद भूमि गाउँपालिका छकारी आज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि सिपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन, तर निर्वाचन प्रहरीको विदाई कार्यक्रम मार्फत नै आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले सिपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो। त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो।
11: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि जब म त्यो क्याफेमा काम गरेर अलिक स्किल बढ्छ त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
16: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभीटी घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न सिपमूलक तालिम चलाउने तयारी गरिएको थियो। त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कफी बनाउने तालिम दिएको छ। तालिमका अर्का सहभागी छथर एक शुक्रबारेकी तारा कार्की।
17: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन। घरेलु कार्यालयले यो अवसर जुटायो, मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ। यो चाहिँ हाम्रो बेसिक तालिम भयो, अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौं।
16: गत फागुन 28 गते निर्वाचन प्रहरीको विदाईको बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, मुढा बनाउने, मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो, तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की।
18: अधिकांश कसरी ड्राइभिङ थियो, अनि यो होटलसँग सम्बन्धित बारिस्टाहरू थियो, कृषि योजना मर्म सम्बन्धित हामीले विशेष बल गरेको थियौँ, उहाँहरूको त्यसमा इच्छा भएन। उहाँहरूको इच्छा चाहिँ भनेको होटल सम्बन्धी धेरै देखियो।
16: कम पढाइ लेखाइ भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै शुरू गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो। सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाई छ।
19: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता, रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सिर्जना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिप विकास क्षमता विकासलाई मध्यनजर गरेर एक दिने कार्यक्रम सम्पन्न गरिएको थियो र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँहरूलाई निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ।
16: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुशी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला संचालन सम्बन्धी विधेयकमा सरोकारवालाको चासो
20: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
2: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
21: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
23: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरोकारवाला निकायबीचको संवाद प्रस्तुत गर्दैछौं।
24: शुरूमा डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
25: मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो कसरी सिल गर्नुभयो सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो हुँदै हुँदै कहाँ गयो यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
26: म एसएसपी योग बहादुर पाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो दुई ममा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देख्छलाई अहिले।
27: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू
28: यसमा चाहिँ संचालक समिति भनेर जुन पोर्ट गर्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दैछ भन्नु थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
27: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तीजीलाई म हार्दिक अनुरोध गर्छु।
29: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ। पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ। त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावराले देख्छु तर पनि छैन विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आएर समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ. पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आरोप उठाएँ. तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ.
23: हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ. यो समितिले सभापतिको रूपमा डाक्टर शेरचनले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ.
29: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो.
23: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ. छोटकरीमा यहाँको विचार
0: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो. थप्नेमा त हामीले धेरै कुरा थप्नु छ. डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ. भनेपछि त्यो थप्ने त थुप्रै छन्. हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. पहिला हामीले यो ऐन आउन दिनुपर्छ.
23: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुडा झा हुनुहुन्छ. यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनु छ.
1: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ. एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल? हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भर पनि गरिरहेछ. आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फँसाइदिएला नि. हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन. नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फँसाइदिएला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन. टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले परिरहने? हाम्रो विज्ञप्ति पुग्दैन पछि हामीलाई नि फँसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ. मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि. अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ. त्यसलाई छानबिन गर्ने हुन्छ नि त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ लिएर आइदिने. त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट है. सो त्यति चाहिँ मेरो भनाइ रह्यो.
23: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु.
1: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु.
23: सभापतिजी, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
1: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट हेजको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू. यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ.
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल शुरू भएको छ। विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ। बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ। प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ। करसली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदहरूको आरोप छ। जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति छ। इन्टर्न र आवासीय चिकित्सक आन्दोलित भएका छन्। श्रम शोषण अन्त्य गर्न सरकारसँग उनीहरूको माग छ। एक साताभित्र मनसून भित्रिन सक्ने संकेत गरिएको छ। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। र फिफा विश्वकप 2026 आजदेखि शुरू। नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह देखिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98 18 32 74 73, 98 61 75 49 88, 98 61 75 49 88।
3: ओ मेज्यू, नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन हुने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने, त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याबसँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु।

0: किनभने प्रोभ राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसकिने। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बिस्मिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
6: सम्पर्क मोबाइल 9741031429।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला। शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह सम्पर्क नम्बर 9845556656 9828049215। ए पक्नुस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह सम्पर्क नम्बर 9812205553 9812205553।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीवीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्युमिनियम का झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीवीसी र अल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
3: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्न होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
4: राष्ट्रको लागि बक्सिङ
3: स्वास्थ्यको लागि बक्सिङ
4: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
3: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै
4: समय बिहान र बेलुका
3: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841-65-64-99 9841-65-64-99
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
5: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-73-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश। विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64।
1: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810। ओहो, होइन, के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौ, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौ। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802, 98510-63802।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व ब्याङ्कले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई 60 अर्ब डलर उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय ब्याङ्कले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बर पछि युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यवहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लंघन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाड़ीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्,
3: US Central Command said an aircraft...
2: अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ्दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 सम्म कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि शुरू हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढ़ी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढ़ी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम मुवागले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने,
5: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। 2 अरब होइन 2 रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनलाई त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
4: अघिल्ला अर्थमन्त्रीले 73 वटा त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित 1-1 वटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
6: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र
4: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्
1: 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ जगलाई कमजोर राखेर तल छप्ने कुरा कति वैज्ञानिक हो यो बजेटले तल्लो वर्गलाई तलै राख्ने माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ
4: त्यस्तै सत्तारूढ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे
7: साउथ एसियामा आसमा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो फुकिएको बैलुन लामो समय टिक्दैन यो बजेट काजाउनु हुन्छ मलाई विश्वास छैन अरू साथीहरूलाई विश्वास होला झण्डै 7 थर बजेटको डेफिसिट हो
4: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने
8: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड तपाईँ आफ्नो बालबालिकाको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न ट्याक्स नेटमा इनरोल हुनुहोस् 10 लाखसम्म आयकरै लाग्दैन बी रेकग्नाइज्ड र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कूलमा निजी हस्पिटलमा पनि
4: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ अब अर्को प्रसंग विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ़दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिशिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाई छ यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौं
9: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ यो निशुल्क हेर्न पाइँदैन यसको लागि निशुल्क शुल्क तिर्नुपर्ने हुन्छ टेलिभिजनमा हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरै मान्छे यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच पुर्याउने र ब्याङ्कको एकाउन्टमा भएको पैसा सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो त्यसै कारण गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको
10: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौँ भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ के सल्लाह सुझाव दिनुहुन्छ
9: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु
4: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी साथी गनी अन्सारीसँग कुरा गर्दै अब एकैछिन लागौं पोखरातर्फ अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ए क्यापका अधिकारीहरूले बताएका छन् 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट
11: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ कानूनी दायरामा ल्याउन के कस्ता प्रयास भएका छन् त आयोजनाका प्रमुख डाक्टर रविन कडरिया
12: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण संरक्षण आयोजना अगाडि बढ़िरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण संरक्षण आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने हिसाबले हामीले व्यवस्थापन गर्न खोजिरहेका छौँ।
11: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असिन थापा,
13: अहिले अनुसन्धानको क्रममा रहेको चारवटा मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाको तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक एप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामी पहल पनि अगाडि बढाइरहेको।
11: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
14: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गरेर भन्न त कसरी सकिन्छ त भइराखेको कुरा, त्यसमा अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्था बनाउने भन्थेमा भयो।
11: सरकारले संस्कृत क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
15: 73 सालसम्म हाम्रो पार्क नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्यापिसको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जानुपर्ने हो भन्ने हाम्रो राग छ।
11: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटोमा मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
4: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
16: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द्व शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
17: रेडियो बिहानी समय संकेत, यति बेला रातको 9 बज्यो।

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेछ होला खै
6: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाट चढ्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
6: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि त्यहाँ त प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
5: ए
6: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हात जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
7: आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741001349।
8: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
11: नटिप्नुहोस्। प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 01059093 सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
13: राष्ट्रको लागि बक्सिङ,
14: स्वास्थ्यको लागि बक्सिङ,
13: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
14: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
13: समय बिहान र बेलुका।
14: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649।
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धी बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए
5: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।